भदौ 10 गतेको भोटेको सीमा गएको बाढ़ीका कारण उतै रोकिएका थिए। चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएको नेपालीहरूलाई सुरक्षित रूपमा काठमाण्डौ ल्याएको हो। स्थल मार्ग अवरूद्ध भएपछि चीनमा रोकिएका नेपालीलाई भदौ 18 गतेदेखि भोटेगोसी गाउँपालिका 2 स्थित तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको थियो। सशस्त्र प्रहरीका अनुसार भदौ 18 गते 114, भदौ 19 गते 155, भदौ 20 गते 96 जना, भदौ 21 गते 105 जना, भदौ 22 गते 106 जना र भदौ 23 गते 94 जना नेपाली स्वदेश फर्किएका हुन्। विपद व्यवस्थापनमा सर्वस्व जुटाएर नेपाललाई बनाउन अब एक हुनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जोड़ दिनुभएको छ। विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर टीका टिप्पणी र कटाक्ष भन्दा पनि काम गरेर देखाउन कार्यकर्तालाई आग्रह गर्नुभयो। प्रतिनिधि सभाको बैठकलाई बुधबार सम्बोधन गर्दै लामिछानेले विपदमा परेका नागरिकलाई दुर्व्यवहार गर्ने व्यक्तिमाथि कार्यवाही गर्न सरकारलाई आग्रह गर्नुभयो। राजसुपालाई पीड़ामा पारेका नागरिकलाई गाली गर्ने अन्ध समर्थक पनि नचाहिने सभापति लामिछानेको भनाई छ। उहाँले राजसुपालाई शोक र पीड़ामा परेका भूई मान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको बताउनुभयो। पार्टीको कुनै पनि तहको सदस्य पदाधिकारी जो कोही पनि विपदमा परेका नागरिकलाई सामाजिक सञ्जालमा तुच्छ तवरले टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइए कार्यवाही गर्ने उहाँको भनाइ छ। एक फरक प्रसंगमा सभापति लामिछानेले विपद व्यवस्थापनमा सरकारले देखाएको तत्परताको प्रशंसा गर्नुभयो। उद्धार उपचार र राहतका बेला सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको दावी गर्दै उहाँले भोटेको सीमा आएको विनाशकारी बाढ़ीलाई केवल प्राकृतिक विपत्ति मात्रै भन्न नमिल्ने उल्लेख गर्नुभयो। नेपाल जस्ता हरित गृह ग्यास कम उत्सर्जन गर्ने देशले विकसित देशले गरेका कर्मको सजाय भोग्नु परेको भन्दै उहाँले अब अन्तर्राष्ट्रिय मंचमा सशक्त रूपमा जलवायु न्याय माग्नु पर्नेमा जोड़ दिनुभयो। प्रभावित क्षेत्रका बासिन्दाको अभूतपूर्व एकता र साहसको प्रशंसा गर्दै लामिछानेले बाढ़ी पीड़ितको पुनस्थापन र क्षतिपूर्तिका लागि सरकार गम्भीर बन्नुपर्ने बेला आएको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। सीमा दरबारमा बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्गाको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिका सदस्यहरूमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कणेल, लिमाधिकारी पुष्पा चौधरी र सुशान्त वैदिक रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिएको बताउनुभयो। यसैबीच रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको आज 16 दिन पुगेको छ। विभिन्न दात्री निकायहरूले नेपाललाई सहयोग गर्ने क्रम जारी छ भने विभिन्न देशहरूबाट खोज तथा उद्धारका लागि विभिन्न टोलीहरू आएका छन्। अस्ट्रेलिया, जापान, कोरिया लगायत विभिन्न देश सँगसँगै अमेरिका लगायतका देशहरूले पनि विषय विज्ञतालाई पठाएर नेपालको यो बाढ़ी प्रभावित क्षेत्रको अनुगमन र सुरुङमा फँसेकाहरूको उद्धारका लागि लगातार प्रयास भइरहेको छ। 16 दिनसम्म पनि सोचे जस्तो गरी सुरुङमा फँसेकाहरूको उद्धार गर्न नसकिएको अनुमान गर्न सकिन्छ। सशस्त्र प्रहरी लगायत विभिन्न सुरक्षा निकायले भनेका छन्। नेपाली कंग्रेसका सभापति गगन थापाले गत वर्षको भदौ 23 र 24 गते भएका घटनामा संलग्न सबैलाई निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गरेका छन्। बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले भदौ 24 गते आफ्नो घर समेत जलेको स्मरण गर्नुभयो। थापाले उक्त दिनको आफ्नो व्यक्तिगत पीड़ाभन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीड़ा ठूलो रहेको बताउनुभयो। उहाँले भदौ 23 गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड़काउनेहरूको पहिचान गर्नुपर्ने बताउनुभयो। त्यस्तै भदौ 24 गते सिंहदरबार अदालत लगायत सार्वजनिक संरचनामा भएको ध्वंसबारे पनि निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताउनुभयो। सरकारले भदौ 24 गतेको घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै उहाँले अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गर्नुभएको छ। भदौ 23 गतेको घटना सम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न पनि उहाँले माग गर्नुभएको छ। थापाले भदौ 23मा दमन गर्न हिंसा भड़काउने तथा भदौ 24मा अपराध गर्ने सबैलाई कानूनी कार्यवाहीको दायरामा ल्याउनुपर्ने
उल्लेख गर्नुभयो। ललितपुरको सादो बाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित जेएनजी शहीदहरूको शालिग र स्मृति पार्क अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदका परिवारजनले शालिगमा शहीदहरूको अनुहार मेल नखाएको भन्दै तीव्र असन्तुष्टि जनाएपछि हिजो हुने भनेको उद्घाटन कार्यक्रम स्थगित भयो। गएको भदौ 23 र 24 गतेको आन्दोलनमा ज्यान गुमाएका 45 जना शहीदको सम्झनामा अन्तरिम सरकारको निर्णय अनुसार पौड़ी पोखरी परिसरको दुई रोपनी जग्गामा यो पार्क र शालिगहरू निर्माण गरिएका थिए। कार्यक्रममा गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल लगायतका नेताहरू पार्क उद्घाटनका लागि पुगेका थिए, तर औपचारिक अनावरण अघि पर्दा उगारेर हेर्दा 24-25 वर्षका युवाको शालिग 40-45 वर्षकाको जस्तो देखिएको र काममा गम्भीर हेलचेक्र्याई भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका थिए। परिवारजनको गुनासो सुनेपछि मन्त्रीहरू उद्घाटन नगरिकनै फर्किएका छन्। अब एक महिनाभित्रै सबै शालिगलाई पुननिर्माण गरेर मात्रै पार्कको उद्घाटन गरिने जनाइएको छ। सर्वोच्च अदालतले अहिलेसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रूपमा पाएका सबै उपहारको एकमुष्ट विवरण तयार गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सार्वजनिक पदाधिकारीहरूले विभिन्न भेट तथा विदेश यात्राका बेला प्राप्त गरेका उपहारहरू सरकारीकरण हुनुपर्ने माग राखी दायर भएको रिट निवेदनमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले सबै सार्वजनिक पदाधिकारीहरूले पाएको उपहारको एकमुष्ट विवरण तयार गर्न र वेबसाइट वा अरू माध्यमबाट सार्वजनिक गर्न आदेश दिएको हो। न्यायाधीशहरू डाक्टर मनोज शर्मा र निरीप धोज निरौलाको इजलासले उपहारको विवरण सम्बन्धित निकायमा पेश नगर्ने पदाधिकारीहरूलाई कानूनी दायित्व निर्धारण गर्न पनि निर्देशनात्मक आदेश जारी गरेको छ। एसएण्डएस जुरिस्टका अधिवक्ता सृजना अधिकारी, चार्टर्ड एकाउन्टेण्ट शैलेन्द्र उप्रेती, अधिवक्ता भावेश गौतम लगायतले उपहार पाउने व्यवस्थाको अनुगमन गर्न र त्यसको व्यवस्थापनका लागि कानून बनाउन निर्देशनात्मक आदेश हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। पेसिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालका धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप पारिएको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो। भदौ 10 गते आएको बाढ़ी मुख्यतः भोटेकोशी र त्रिशुली नदी आसपासका सीमित क्षेत्रमा मात्रै केन्द्रित रहेको पाटाले स्पष्ट पारेको हो। अहिले काठमाण्डु उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको विज्ञप्तीमा उल्लेख छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित रूपमा सञ्चालन भइरहेको जनाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ। डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यास मार्फत यो उपलब्धि कायम राखिएको भन्दै समितिको 79 औं बैठकमा नेपाललाई सम्मान गरेको जनाएको छ। धनुष्टंकार टिटनास ब्याक्टेरियाको संक्रमणका कारण हुने एक गम्भीर रोग हो। टिमोर लेस्टेमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डाक्टर संगीता कौशल मिश्राको नेतृत्वमा 3 सदस्यीय प्रतिनिधिमण्डल त्यहाँ पुगेको थियो। डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानोमेले नेपालका प्रतिनिधिमण्डल प्रमुख डाक्टर मिश्रालाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको हो। काठमाण्डु उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन सरकारवालाहरूलाई निर्देशन दिनुभयो। बाढ़ी र सड़क अवरूद्ध लगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाण्डु उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ। नेपाल भलिबल लीगमा एनभीएलमा अन्नपूर्ण स्पाइकर किंग्सले तेस्रो जीत हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हल त्रिपुरेश्वरमा भएको पहिलो खेलमा अन्नपूर्ण खप्तड फाकल सुदूरपश्चिमलाई 3-0 को सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 24-15,
यस्तै गरी दोस्रो सेट 25-15 तेस्रो सेट 29-27 ले जित्यो। योसँगै अन्नपूर्ण चार खेलमा लगातार तेस्रो जीतसहित 9 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै खप्तडको यो लगातार चौथो हार हो। तालिकाको पुछारमा रहेको खप्तड अंकविहीन अवस्थामा छ। प्रतियोगितामा अन्य विभिन्न खेलहरू हुँदैछन्। प्रतियोगिताको फाइनल खेल भने आउँदो 28 गते आइतबार हुने भएको छ। र जापानको नोगोयामा भएको कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदमा सहभागी 100 खेलाड़ीलाई केही समयका लागि आफ्नो आवासबाट सुरक्षित ठाउँमा सारिएको छ। आउँदा दिनमा पनि थप वर्षा हुने पूर्वानुमानका बीच केही खेल स्थलमा पानी चुहिएको विवरण सार्वजनिक भएको समाचार संस्था एपीएफले जनाएको छ। नागोयामा एक घण्टामै झण्डै 104 मिलिलिटर वर्षा भएको नगर अधिकारीहरूले जनाएका छन्। नोगोया पोर्ट अथोरिटीका एक अधिकारीका अनुसार गार्डन पियर क्षेत्रमा काठका अस्थायी कन्टेनरमा बसिरहेका 100 खेलाड़ीलाई पनि सुरक्षित स्थानमा सारिएको थियो। झण्डै 2 घण्टापछि आदेश हटाइएपछि खेलाड़ीहरू आफ्नो आवासमा फर्किएका थिए। यस वर्षको एसियाली खेलकुदमा खेलाड़ीहरू बस्ने छुट्टै गाउँ निर्माण गरिएको छैन। आयोजकले खेलाड़ीको आवासका लागि क्रूज जहाज अस्थायी ठाउँका कन्टेनर र होटलहरूको राम्रो व्यवस्था गरेका छन्। लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरको हामी अन्त्यमा आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक पुनः एकपटक। रसुवा बाढ़ी अपडेट, 1372 जनाको मृत्यु भएको पुष्टि, 5000 जना भन्दा बढ़ी अझै बेपत्ता। बाढ़ीले चीनतर्फ अलपत्र पारेका 670 नेपालीको तातोपानी नाकाबाट उद्धार गरियो। विपद व्यवस्थापनमा सरकारको काम प्रशंसनीय रहेको राष्ट्रपा सभापति लामिछानेको दावी। विपदमा रोएका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको भनाई। रसुवा बाढ़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन। भदौ 23 र 24 घटनामा संलग्न सबैलाई कार्यवाही गर्न कंग्रेस सभापति थापाको माग। शहीदको अनुहार चालिकसँग नमिलेपछि जेनजी स्मृति पार्कको उद्घाटन स्थगित। सार्वजनिक पदाधिकारीहरूले पाउने उपहार राज्य कोषमा दाखिला गर्न सर्वोच्चको आदेश। नेपालका धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको एसिया ट्राभल एसोसिएशन पाटाको स्पष्टोक्ति। धनुषंकार उन्मूलन कायम राखेकोमा नेपाललाई विश्व स्वास्थ्य संगठनद्वारा सम्मान। जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र सामान उपलब्ध गराउन सरकारको निर्देशन। नेपाल भलिबल लीग एनभीएलमा बुधबार अन्नपूर्णको तेस्रो जीत। र जापानमा कीर्तिमानी वर्ष, एसियाली खेलकुदका लागि खेलाड़ीहरूलाई सुरक्षित ठाउँमा सारियो, नेपाली खेलाड़ीहरू पनि सुरक्षित। बिहान 5:40 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। रेडियो लुम्बिनीबाट अब काठमाडौँको सीआईएन साझा खबर सुन्न सकिन्छ। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्तर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को

0: हेटौडा सड़क विस्तारको लागि ठेक्का आह्वान। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने।
1: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति थापा तयार। राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई।
0: बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने युको तयारी। दक्षिण कोरियामा विद्यालय हिंसाको दर उच्च बन्दै। हुती विद्रोही नियन्त्रित क्षेत्रमा 40 भन्दा बढ़ी हवाई आक्रमण।
1: र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल अहिले ओमानसँग खेल्दै। एनभीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुने। नेपालमा पब्जी साउथ एसियन च्याम्पियनशीप हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरको सबैभन्दा शुरूमा विपत्तिका बीच ग्यास सिलिण्डर बिक्री वितरणमा कालो बजारी बढ़दै गएको प्रसंग।
0: ग्यास अभावले चूलो नबल्ने अवस्थामा पुगेका उपभोक्ताको बाध्यतामाथि खेल्दै व्यवसायी व्यापारीले ग्यासमा कालोबजारी गरिरहेका छन्। आफैले तोकेको प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्ने ग्यास उनीहरूले 4000सम्ममा बिक्री गर्न थालेका छन्। आयल निगम र सरकार मुख दर्शक बनेको छ। सिंगो देश भोटेकोसी बारीले निम्ति आएको महाविपत्तिको सामना गरिरहेका बेलामा 19 भदौमा आयल निगम समेतको मिलेमतोमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 5.38 रूपियाँ बढ़ाएर 2165 रूपियाँ 38 पैसा पुर्याएका थिए। कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक सड़क मार्फत ग्यास ल्याउनु परेको व्यवसायहरूले बताउँदै आएका छन्। यता ग्यास र पेट्रोलियम पदार्थको मूल्य आयल निगमले निर्धारण गर्छ, तर 19 भदौमा निगमकै मिलोमतोमा व्यवसायहरूले ग्यासको मूल्य प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा तोकिदिए। निगम संचालक समितिको अध्यक्ष उद्योग मन्त्रालयका सचिव नै हुन्छन्। मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति थप सहज मात्रै होइन, कालोबजारी पनि शुरू भएको छ। 16 भदौमा निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा एलपी ग्यासको हकमा उद्योगदेखि 50 किलोमिटरसम्मका लागि 2060 रूपियाँ प्रति सिलिण्डर मूल्य कायम गरिएको उल्लेख थियो। यसको अर्थ ग्यास उद्योगदेखि 50 किलोमिटर भन्दा टाढाका उपभोक्तालाई भने डुवानी लगायतका अनुसार मूल्य तोक्न निगमले स्वीकृति दिएको थियो। त्यसअघिका कुनै पनि विज्ञप्तिमा निगमले ग्यासको भाव 50 किलोमिटर भन्दा परको दूरीमा डुवानी लगायत लागत अनुसार निर्धारण हुने बारे केही उल्लेख गरिरहेको छैन। यसैबीच आयल निगमकै मिलिमत्वमा ग्यास व्यवसायहरूले 19 भदौदेखि लागू हुने गरी एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाएर 2165.38 रूपियाँ कायम गरेपछि निगम संचालक समितिको उद्योग मन्त्रालयका सचिव रहने व्यवस्था भए पनि तर मूल्य वृद्धिपछि पनि ग्यासको आपूर्ति सहज नभएको प्रति मन्त्रीले गम्भीर ध्यानकर्षण जनाउनु भएको छ। उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योग तथा कर्मचारी तन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दावी गर्नुभयो।
3: हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनुहोस्, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनुहोस्, हात जोडेर नहुँदो रहेछ भनेर बुझ्यो। उहाँले भन्नुभयो विधेयकहरू ल्याउनुहोस्। विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ? सबै विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ। कर्मचारी अरू के गर्छन्? सबै उद्योगीलाई राखेर रा, हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ।
0: मन्त्री यादवले नेपालमा 2 भन्दा बढ़ी ग्यास उद्योग नचाहिने भन्दै हाल सञ्चालनमा रहेका 58 ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने समेत बताउनुभयो।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा भोटेको सिबारीका कारण ज्यान गुमाउनेको संख्या 1369 पुगेको छ। 5132 जना अझै बेपत्ता छन्। प्राधिकरणका अनुसार मृतकको संख्या जिल्लागत रूपमा चितवनमा सबभन्दा बढ़ी 363 जनाको शव त्यहाँ भेटिएको छ। बेपत्ता व्यक्तिको हकमा रसुवा जिल्लाबाट सबभन्दा बढ़ी अर्थात 1313 193 जना त्यहाँबाट बेपत्ता छन् र नुवाकोटबाट पनि ठूलो संख्यामा बेपत्ता रहेको पाइएको छ। विदेशी नागरिक समेत 907 जना बेपत्ता सूचीमा छन्। हालसम्म पहिचान भएका सबको संख्या भने 102 मात्रै छ। विभिन्न 19 अस्पतालमा हालसम्म कुल 333 जना बिरामीको उपचार भइरहेको पनि प्राधिकरणले जानकारी दिएको छ।

0: जना डिस्चार्ज भइसकेका छन्। 42 जना अझै उपचाररत छन् भने 31 जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ अनि उपचारको क्रममा 4 जनाको मृत्यु भएको छ। हाल कुल 34 होल्डिङ सेन्टरमा 3,395 जना प्रभावितले आश्रय लिइरहेका छन्। रसुवा जिल्लाका 9 होल्डिङ सेन्टरमा 775 जना र नुवाकोट जिल्लाका 25 होल्डिङ सेन्टरमा 2,620 जना बसिरहेका छन्। राष्ट्रिय बाल अधिकार परिषदद्वारा गरिएको एउटा अध्ययन अनुसार बाढ़ी प्रभावित क्षेत्रका 30 होल्डिङ सेन्टरमा 102 जना आमा बुबा गुमाएका बालबालिकाको पहिचान गरिएको छ भने 439 जना परिवारबाट बिछोड़िएका बालबालिकाहरूको पहिचान गरिएको छ। परिचय प्रमाणीकरण, परिवारको खोजी, पुनर्मिलन र केस व्यवस्थापनको काम भइरहेको पनि विपत्त व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। यसैबीच भोटेकोशी नदीमा भदौ 10 आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएर विभिन्न होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढ़ाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सृजित असहज परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाको बारेमा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको पनि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने रसुवा बाढ़ीपछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उहाँले बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण, क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि पनि सर्वदलीय संसदीय विशेष समिति गठनको आवश्यकता औल्याउनु भयो।
1: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढ़ाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फण्ड जीसीएफमा विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेशन अर्थात मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढ़ाउन, सीमा पार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायुजन्य हानि र क्षतिको संवेदनका लागि फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज एफआरएलडीबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
0: हिजोको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेसको प्रमुख सचेतक वासना थापाले सरकारले उद्धार र पुनर्निर्माणको कामलाई अब अगाडि बढ़ाउनु पर्ने बताउनु भयो। एमाले सांसद गणेश सिंह ठगुन्नाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनु पर्ने बताउनुभयो। राष्ट्रपा संसदीय दलका सचेतक क्रान्ति शिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यसैबीच शिक्षा मन्त्रालयले भने रसुवा, भोटीकोशी तथा त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमा पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी,
2: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने भूल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग बालबालिकाहरूसँग भइसकेपछि, त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाइ, अब हामीले सिक्ने सिकाउने होइन पढ्ने पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ, जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी सुरु भइसक्यो, हामी बाँची नै सकेका छौँ, त्यसकारण अब हामीले सिक्ने सिकाउनेतर्फ बालाबालाहरूलाई पनि पठाउनुपर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावितका लागि बालबालिकादेखि वृद्ध वृद्धासम्मको सहयोग जुट्दै
4: बाढ़ीमा अब विचल्ली भयो देशै रोगको छ माटीको लागि मलमपट्टीको लागि हामी खुशी साथ छिटो कार्यालयमा दिनपर्छ भन्ने उसले आएको हो।
0: नारायणगढ़ हेटौडा सड़क विस्तारको लागि ठेक्का आह्वान। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौ। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: प्यास फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
3: जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानगढ़ी गाउँपालिका वडा नम्बर 3 का 6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले धनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गा धनी बनेको मुका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जपनिज इन्सेफलाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ़दै गएपछि झापा र कैलालीका 3 स्थानीय तहमा जेई विरूद्धको खोप अभियान सञ्चालन गर्न लागि हो। कैलालीमा असोज 1 गतेदेखि र झापामा असोज 5 गतेदेखि अभियान सञ्चालन हुनेछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उक्त क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागि हो।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर नागरिक दैनिकमा रसुवामा राहत पुर्याउने कठिन शीर्षकमा खबर छ। रसुवाका अधिकांश सड़क सञ्जाल बाढ़ीले बगाएपछि प्रभावित क्षेत्रमा राहत पुर्याउने कठिन देखिएको हो। जिल्ला सदरमुकाम धुन्चेको सरकारी भण्डारमा राहत थुप्रिए पनि त्यसभन्दा माथि लैजान हवाई बाहेक अर्को विकल्प नहुँदा प्रभावित ठाउँमा खाद्यान्न संकट पर्न सक्ने स्थानीय पालिकाका जनप्रतिनिधिहरूले बताउन थालेका छन्। निजामती विधेयक लोकसेवामा शीर्षकमा अर्को खबर छ। बहुचर्चित संघीय निजामती सेवा विधेयकलाई सरकारले लोकसेवा आयोगमा पठाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको मस्यौदालाई सरकारले बुधबार आयोगमा पठाएको बताउनुभयो। जसले जन्माए 28 सन्तान शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छ। इलाम नगरपालिका 5 बारबोटेमा बसोबास गर्ने धनप्रसाद र बच्चीमायाले 14 छोरा र 14 छोरीलाई जन्म दिनुभयो। अहिले धनप्रसाद 94 वर्ष र बच्चीमाया 84 वर्षको हुनुहुन्छ। उहाँहरूले लौरो टेकेर हिडुल गरिरहनु भएकै छ। 15 वर्षको हुँदा पहिलो सन्तानको मुख हेर्नुभएकी बच्चीमायाले 2046 सालमा कान्छो सन्तानलाई जन्म दिनुभएको उल्लेख गरिएको छ। भित्री पन्नामा बेग थेग्न नसक्दा पक्की पुल पनि बगे शीर्षकमा खबर छापिएको छ भने बाढ़ी पीड़ित राहत अभियानमा त्रिचन्द्र महिला सञ्जाल शीर्षकमा अर्को खबर छापिएको छ। कान्तिपुर दैनिकमा जमीन मुनि शव डीएनए जाँचमा प्रविधि र जनशक्तिको अभाव शीर्षकमा गौरव पोखरेलले काठमाडौँबाट, रमेश कुमार पौडेलले चितवन, नवीन पौडेलले नौलप्रासी र दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा 1000 नमूना पनि जाँच्दैनथे। भटेकोशी बाढ़ीपछि एकैपटक 2000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई पढ़ाउन छात्रवृत्ति बैंक शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नारायणगढ़ हेटौडा सड़क विस्तारलाई ठेक्का आह्वान, मोगलिन आबु खैरिनीमा छिट्टै शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर छ। नारायणगढ़ हेटौडा सड़क खण्ड विस्तारका लागि ठेक्का आह्वान गरिएको छ। हेटौडाको राप्ती पुलबाट चितवन भरतपुरको गोन्द्राङसम्म 70 किलोमिटर सड़क स्तरोन्नति गर्ने गरी ठेक्का खुलाइएको छ। प्याकेजमा मकवानपुर भित्र पर्ने 40 किलोमिटर खण्ड राखिएको छ पहिलो प्याकेज अन्तर्गत। अर्को खबर, उपत्यकामा ग्यास आउँछ कहाँ हराउँछ शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको छ। ई कमर्समा नयाँ लहर, 10 मिनटमै डेलिभरी गर्ने क्विक कमर्सदेखि सोशल कमर्स बलियो बनाउनेसम्म शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर अभियान चलाइएको बारेमा अर्जुन शाहले धनगढ़ीबाट लेख्नु भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलले संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै हुनुहुन्थ्यो। त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए। मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उहाँकै दलका नेताका नेकपाका सांसदहरू समेत असन्तुष्ट बनेको उल्लेख गरिएको छ। नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने शीर्षकमा अनिल गिरी लेख्नुहुन्छ। जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको मुलुकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हानि तथा नोक्सानी कोषबाट नेपालले 2 करोड़ अमेरिकी डलर अर्थात करिब 3 अर्ब रूपियाँ वित्तीय सहयोग पाउने भएको छ। नेपालले गत चैतमा पेश गरेको प्रस्तावका आधारमा हानि तथा क्षति सम्बोधन सम्बन्धी कोष एफआरएलडी को संरचना अन्तर्गत स्थापित बारबोडास कार्यान्वयन विधि अन्तर्गत उक्त रकम स्वीकृत भएको खबरमा उल्लेख गरिएको छ।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कागजी कम्पनी खड़ा गरी कमिशनको खेल शीर्षकमा खबर प्रकाशित छ। हिमालयन री इन्सुरेन्समा 3.82 करोड़ हिनामिना, सुलभ अग्रवाल सहित 8 विरूद्ध मुद्दा दायर खबरमा उल्लेख छ। ल्याण्डफिल साइट विहीन बृतामोर, 1 महिनादेखि फोहोर नउड्दा बजारै डंगुर, 21 करोड़को बायो ग्यास प्लान्टबाट उत्पादित ग्यास खेर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न गगन तयार, तर इतर समूह देउबाकै अध्यक्षतामा निर्णय र आयोजनामा पन्ध्रौं महाधिवेशन हुनुपर्ने अडानमै शीर्षकमा खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेस सभापति गगन थापा पार्टीको आन्तरिक विवाद मिलाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको मागमा थप लचिलो भन्नुभएको छ। देउवा पक्षले प्रतिष्ठाको विषय बनाएको माग सम्बोधन गर्दा थापा तयार हुनुभएको हो। चौधौं महाधिवेशन निर्वाचित र विशेष महाधिवेशनमा सहभागी नभएका 111 नेतालाई केन्द्रीय समितिमा समायोजन गराउन गत 21 पुससम्म क्रियाशील सदस्यता नवीकरण नगरेकालाई महाधिवेशन प्रक्रियामा सहभागी गराउन महाधिवेशनसँग सम्बन्धित क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति, निर्वाचन समिति र अनुशासन समितिमा संस्थापक पक्षको बहुमत हुने गरी इतर पक्षलाई समावेश गराउन र निर्णय सहमतिमा गर्न सभापति थापा तयार हुनुभएको हो। गत आइतबार र सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले आन्तरिक सहमतिको जिम्मा सभापति थापालाई समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै रोकियो शालिग अनावरण शीर्षकको अर्को खबर छ। गत वर्ष 23 र 24 भदौको जेएनजी आन्दोलनमा ज्यान गुमाएका 45 सहितको शालिग तयार भए पनि अनुहार नमिलेका कारण अनावरण रोकिएको छ। त्यस्तै बागमती राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई शीर्षकमा पनि खबर प्रकाशित छ।
0: आर्थिक कारोबार दैनिकमा रेट्रोफिट नहुने पुनर्निर्माणको निर्णय गर्न अलमल शीर्षकमा संसद भवन आगजनीको एक वर्ष शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। तत्कालीन संघीय संसद भवन जलेको एक वर्ष पूरा भयो। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीको नामले चर्चित यो भवन जेएनजी आन्दोलनमा जलेर जस्तो अवस्थामा थियो अहिले पनि त्यही अवस्थामा छ। सरकारले भवनको प्राविधिक अध्ययन गरेर रेट्रोफिट गर्ने तयारी गरेको थियो। रेट्रोफिट भनेको पुरानो वा पहिले बनिसकेको संरचना वा भवनलाई नयाँ प्रविधि, पाठपूर्जा वा सुविधा थप गरेर बलियो र उपयोगी बनाउने काम हो। तर प्राविधिक अध्ययनले रेट्रोफिट गरेर भवन सञ्चालनमा ल्याउन नसकिने देखाएको छ। त्यसपछि भवनलाई भत्काएर पुनर्निर्माण गर्नेमा सरकार अलमलमा देखिएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा चिलिमे सुरुङमा खोजी जारी शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ भने बगर बनेको बजारमा अडिँदैन मन शीर्षकमा वीरेन्द्र ओलीले नुवाकोटको देवीघाट पुगेर लेख्नु भएको खबर छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली संघ यूले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेको छ। यसको विषयमा बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधारले पनि आलोचना गरेका छन्। युएकी प्रमुखले आगामी साता युरोपेली संसदमा नाबालिकाको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने योजना सार्वजनिक गर्ने तयारी समेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। डिजिटल उपकरणको बढ़दो प्रयोग, सामाजिक दूरी र कोविड 19 महामारीपछिको आक्रामक व्यवहारका कारण दक्षिण कोरियामा विद्यालय हिंसाका घटना बढ़न थालेका छन्। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कक्षा 4 देखि हाई स्कूलसम्मको अन्तिम वर्षसम्मका करिब 39 लाख विद्यार्थीमा गरेको विद्यालय हिंसा सम्बन्धी सर्वेक्षणमा सन् 2026 हिंसाको शिकार हुने विद्यार्थीको दर 2.9% पुगेको अध्ययनले देखाएको छ। यसमा 100 विद्यार्थी मध्ये करिब 3 जनाले विद्यालय हिंसाको अनुभव गरेको समेत अध्ययनले देखाएको हो। र मध्यपूर्वमा तनाव बढ़दै गएका बेलामा यमनका हुती विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा 40 भन्दा बढ़ी हवाई आक्रमण भएका छन्। एएफपी समाचार एजेन्सीका अनुसार ती आक्रमणमा यमनका महत्वपूर्ण क्षेत्र सहित धेरै इलाकालाई निशाना बनाइएको छ।
0: साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा आज ओमानको सामना गर्दैछ। यो खेल आधिकारिक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ। मलेसियामा भइरहेको प्रतियोगिताको अर्को सेमी फाइनलमा यूएई र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा जारी प्रतियोगिता विजेताले एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ। सबै ठिक भइदिएको भए अहिले नेपाल सुपर लीग एनएसएलको चौथो संस्करण चलिरहेको हुन्थ्यो। जेठमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमै एनएसएलको मिति घोषणा गरिएको थियो। नेपाल सुपर लीग अन्यलमा परेको बारेमा सबिना कार्कीले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपाल भलिबल लीग एनभीएलमा आज लीग चरणको अन्तिम 3 खेल हुनेछन्। यो सँगै शीर्ष 3 को समीकरण पनि टुंगु लाग्नेछ। आजको पहिलो खेल अन्नपूर्ण र सगरमाथा बीच दिउँसो 1 बजे हुनेछ। यो खेल जितेमा पूर्ण सिधै फाइनल पुग्नेछ। दोस्रो खेलमा कर्णालीले मधेस वारियर्सको संग खेल्नेछ भने काठमाण्डु र खपतट फाल्कन्स बीचको तेस्रो खेल पनि आजै हुनेछ। हिजो भएको खेलमा काठमाण्डु रेड्सले कर्णाली शिवराजलाई पराजित गर्दै तेस्रो जीत हात पारेको छ।
3: विपदमा एकअर्कालाई सघाउने नेपाली परम्परा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: महीना तिर्नुहोस् सात महीना चलाउनुहोस् क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रु 5700 मा साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुनेछन्
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरमा अब विपदमा सहकार्यको भावनाको प्रसंग रसुवाको भोटिकोसीमा आएको बाढ़ीबाट विस्थापित भएकाहरूको पीड़ामा सिन्धुपाल्चोका स्थानीय र विद्यार्थीले मलम लगाउने प्रयास गरेका छन् आफ्नो गाछ काटेर गाउँले रकम संकलन गरेका छन् भने विद्यार्थीले खाजा खर्चबाट जोगाएको पैसा बाढ़ी प्रभावितका लागि दिएका छन् विद्यार्थी तथा स्थानीयवासीले विपदमा परेकालाई सहयोग गर्नु आफ्नो दायित्व भएको समेत बताएका छन्
13: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा भेला भएका स्थानीयवासी प्रशासनिक कामका लागि नभएर रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट विस्थापितहरूको पीड़ामा साथ दिन प्रमुख जिल्ला अधिकारी भेट्न पुगेका हुन्
14: ऐना हाइजाना जोडेको दुई चार पैसा भयो त्यहाँ हामीले विस्थापित बेलामा चाहिँ हालिदिन पाए राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो एउटा कुरो छलफल पनि भयो दाजुभाइसँग आफ्नो अल्लोको अनुसार चाहिँ हामीले अलिअलि पारिपिरीहरूलाई चाहिँ मुखमा परोस् भन्ने धारणाले चाहिँ हामीले अलिअलि सहयोग गरौँ
13: चौतारा साँगाचोगडी नगरपालिका छ गिदाने गाउँका स्थानीयले गाउँमै रकम संकलन गरे कसैले 500 रूपियाँ दिए कसैले 1000 केहीले 5055 रूपियाँसम्म सहयोग गरे गाउँका 41 घरधुरीबाट जम्मा भएको 85725 रूपियाँ एकमुष्ट संकलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको खातामा जम्मा गरिएको हो अर्का स्थानीय शेरबहादुर खत्री
15: 2072 सालको भूकम्प पीड़ितमा हामीलाई एकदम रात संसारबाट आएर हामी बच्यौं र अहिले त्यस्तै गरेर विनाशकारी बाढ़ीमा अब बिचल्ली भयो देश चाहिँ रोगो छ बाँच्नको लागि मलमपट्टिको लागि हामी खुशी साथ छिटो कार्यालयमा हस् दिनपर्छ भन्ने उसले आएको हो
13: 2072 सालको भूकम्पका बेला आफूहरू पनि यस्तै सहयोगको भरमा उठ्न सकेका कारण पनि भोटेकोसी बाढ़ी प्रभावितको सहयोगका लागि यहाँका नागरिक एकजुट भएका हुन् गिदाने गाउँबाट सहयोग गर्नेहरूमा वृद्ध भत्ता खानेदेखि पेन्सन बुझ्ने र दैनिक झ्याला मजदूरी गरेर गुजारा चलाउनेसम्म छन् अर्का स्थानीय बलबहादुर खत्री
16: श्रम गर्ने खेती किसानी गर्ने पेन्सन खाने पनि छौं 41 जनाबाट हामीले 85725 रूपियाँ छिडो साह मार्फत जम्मा गर्दैछौ
13: गिदाने गाउँले सँगै मानवीय सहयोगमा विद्यार्थी पनि जोडिएका छन् सिन्धुपाल्चोको पाँच पोखरीमा रहेको थाङपाल भ्याली माध्यमिक विद्यालयका विद्यार्थीले रसुवा बाढ़ी पीड़ितका लागि 54555 रूपियाँ सहयोग गरेका छन् मेलम्ची स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15515 रूपियाँ जम्मा गरेका छन् चौतारा स्थित श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थीले पनि 18000 रूपियाँ कोषमा दिएका छन् कृष्ण रत्नगंगा माध्यमिक विद्यालयका विद्यार्थी सरस्वती नेपाली
17: हामीले कक्षा 10 आयोजनामा कक्षा 5-10 चाहिँ उहाँहरूको लागि केही सहयोग संकलन गर्ने चाहना अनुसार उहाँको इच्छा अनुसार केही रकमहरू जम्मा गरेका छौँ यहाँहरूले हामीले जस्तै विभिन्न विद्यालयहरूबाट पनि सहयोग गर्नुहोला
13: गिदाने गाउँदेखि विद्यालयसम्म देखेको यो सहयोगले विपदमा मानवीय संवेदना र सामाजिक एकताको बलियो उदाहरण प्रस्तुत गरेको छ बलेफी चौतारा साँगाचोगढी बारबिसे भोटेकोसी र जुगल लगायत स्थानीय तहले पनि बेपत्ता तथा मृतका परिवारलाई राहत उपलब्ध गराउन विपद कोषबाट रकम छुट्याएका छन् दीपक खत्री CIN रेडियो सिन्धु सिन्धुपाल्चो
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
3: भोटेकोसी बाढ़ी प्रभावितलाई अस्थायी बासको व्यवस्थापनका लागि अध्ययन शुरू मृत्यु हुनेको संख्या 1369 पुग्यो अभिभावक गुमाएका 102 बाल बालिका होल्डिङ सेन्टरमा
0: 2165 पर्ने सिलिण्डर 4000 बिक्री गर्दै व्यापारी नारायणगढ़ हेटौँडा सड़क विस्तारको लागि ठेक्का आह्वान नेपालले जलवायु वित्त अन्तर्गत 2 करोड़ अमेरिकी डलर पाउने
3: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन गर्न कांग्रेस सभापति थापा तयार राप्रपा बागमतीमा कार्यवाहीको दोहोरो लड़ाई
0: बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने ईयूको तयारी दक्षिण कोरियामा विद्यालय हिंसाको दर बढ़दै
3: र एसएससी प्रिमियर कपको सेमी फाइनलमा नेपाल अहिले ओमनसँग खेल्दै एनवेलमा आज लीग चरणको अन्तिम 3 खेल हुँदै
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको खुत्रुक्कै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका मन्त्री सांसद लगायतका अरू सरकारवाला निकाय जसले एआईको तस्विर भिडियो हो या होइन भन्ने नजान्दा नबुझ्दा एआईले बनाएका तस्विर र भिडियोहरू पनि आधिकारिक साँची हो जसरी सार्वजनिक गर्ने क्रम बढ़िराखेको छ। हालैका दिनहरूमा केही भौतिक संरचना भोटिकोसी बाढ़ीपछि बनेको भनेर मन्त्रीहरूले नै सार्वजनिक गरेपछि त्यो भौतिक संरचना साँच्चीकै नबनेको एआईबाट तस्विर सार्वजनिक गरिएको बारेमा विभिन्न तथ्यहरू सार्वजनिक भए। खुल्ला ठाउँ छ, एउटा बेन्चमा दुईजना व्यक्तिहरू छन् र एकजनाको हातमा पत्रिका छ। शीर्षक छ गृहमन्त्रीले पोस्ट गरे पुलको एआई निर्मित फोटो र नजिकै रहेका अर्को व्यक्ति केही हात उठाउँदै भन्दैछन्। माथि यस्तो लेखिएको छ, यो एआईको विकास साह्रै सजिलो हुँदो रहेछ, बुझ्नुभयो? चित्त नबुझी डिलिट गर्दै भइगयो।
3: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: विकलांगता भएका महिलाका अधिकारका कुरा।
1: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
2: सफलता अनि संघर्षका कथा।
3: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
0: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
4: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
5: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
6: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
5: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान, भीम आभूषण गहना गृह,
7: तिलोत्तमा 5, मडिग्राम रूपन्देही।
6: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
8: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
9: किन झोक्राउनु भन्छ काका?
10: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
9: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
10: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
11: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी लिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3, सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
12: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरूरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अङ्क सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला। बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथकीकरण गरी बसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते। समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म। स्थान सिद्धार्थ कटेज, मिलन चोक, बुचुवल। थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्। एमआईएस अपरेटर पवन पोखरेल। फोन 98578912। फिल्ड सहायक एम बहादुर केसी। फोन 98578914।
13: होइन पुर्खे बा, किन के भयो र?
14: बाह्र चौरास घुमे खैयाउन।
13: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
14: ए, क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
13: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा छ, मणिग्राम, रूपन्देही। फोन 071-562-744, 562-745।
15: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
16: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
17: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
16: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
18: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
19: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
20: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
21: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
22: ए जान्त जान्त।
17: होइन के भयो बाबु?
23: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
17: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
20: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
24: उत्सवको पर्व
25: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
24: टिसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
25: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
24: फोन नम्बर 071-542-6999 549-6999।
26: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
27: होइन के खुसीको खबर हो दाजु?
26: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
27: हो र?
26: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क, बुटवल। फोन नम्बर 071-533-823।
0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गन्हाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98-026-37-111 र 98-026-21-354।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
12: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्यै छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
11: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
14: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दिटो मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
19: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
20: हाम्रा सेवाहरू
19: जनरल फिजिसियन,
20: स्त्री तथा प्रसुति,
19: बाल रोग,
20: छाला तथा यौन रोग,
19: हाड जोड्ने नसा तथा बाथ रोग,
20: टाउको तथा मनोरोग,
19: नाक कान घाँटी,
20: जनरल सर्जरी,
19: भिडियो एक्सरे,
20: डिजिटल एक्सरे,
19: ईसीजी,
20: डेन्टल तथा प्याथोलोजी,
19: फिजियोथेरापी
20: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
21: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
22: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
23: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
24: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
25: 98-571-835।
26: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता, आ का होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाल ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कर।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आजको सन्दर्भ
2: नमस्कार। रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्रविधिका रोम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, रेडियोको आफ्नै वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दाबल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष सम्वादमा जोड़िने गर्दछौ। रसुवाको भुटेको सीमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति मात्रै गरेन, स्थानीयको घरवास, पूर्वाधार, सड़क, विद्युत तथा दैनिक जनजीवनमै गहिरो असर पुर्याएको छ। विपदको तत्कालीन उद्धारपछि अहिले प्रभावित क्षेत्रमा राहत वितरण, विस्थापितको पुनस्थापन व्यवस्थापन लगायतका विभिन्न कामहरू चुनौतीपूर्ण अवस्थामा देखिएका छन्। आखिर अहिले उत्तर गौड़ा गाउँपालिकाको अवस्था कस्तो हो? प्रभावित नागरिकले के कति राहत पाएका छन्? खास गरी रसुवामा उद्धार टोली पुग्न कठिनाई भइरहेको, सड़कहरू सबै बगाएकाले त्यहाँ खाद्यान्न लगेर पनि थुपार्नु परेको या राहत लगेर पनि थुपार्नु परेको अवस्था छ भनिँदैछ, त्यो हो कि होइन? बाढ़ीले पुर्याएको वास्तविक क्षति के कति छ र दीर्घकालीन पुनर्स्थापनका लागि स्थानीय सरकारको योजना के छ? यो महत्वपूर्ण विषयमा केन्द्रित रहेर उत्तर गौड़ा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीलाई हामीले हाम्रो टेलिफोन सम्पर्कमा डाकेका छौं। जयराम उप्रेतीज्यू, यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा। अहिलेको अवस्थाबाटै शुरू गरौं न। यो भोटेको सीमा जुन बाढ़ी आयो त्यसपछि उत्तर गौड़ा गाउँपालिकाको वास्तविक अहिले पछिल्लो अवस्था कस्तो छ? बाढ़ीको यो तात्कालीन त्रासबाट नागरिकहरू सामान्य जीवनतर्फ उन्मुख हुन थालेका छन् कि अवस्था उस्तै गम्भीर नै हो? के छ
3: अब? यो उत्तर
2: गौड़ा
3: गाउँपालिका स्थानीय नागरिक क्षति हिसाबले सबभन्दा बढी क्षति भएको गाउँपालिका हो।
2: हजुर,
3: यहाँ अहिलेसम्मको चाहिँ यो हिजोसम्मको तथ्याङ्क हेर्दाखेरि 770 जना मान्छेहरू चाहिँ मिसिङ हुनुहुन्छ यहाँको नागरिक।
2: हजुर,
3: र 12 जनाको मात्रै सब सनाखत भएको अवस्था छ। यहाँ पूर्ण रूपमा चाहिँ भाग क्षति भएको तथ्याङ्क अझै यति हुन सकेको छैन। यो चाहिँ अहिलेसम्मको रेकर्ड अनुसार 618 घरधुरी चाहिँ पूर्ण रूपमा क्षति भनेको त्यसको कुनै पनि अस्तित्व नरहेको अवस्था छ। अब अहिले पनि यद्यपि हामीसँग 6 वटा होल्डिङ सेन्टरमा 492 जना नागरिकहरू चाहिँ होल्डिङ सेन्टरमा हुन्छ भने नुवाकोटको विभिन्न 5 वटा होल्डिङ सेन्टरमा उत्तर गाउँपालिकाका 308 जना नागरिकहरू होल्डिङ सेन्टरमा राखिरहेको अवस्था छ। यो समग्र सिनारीको बिचमा अब सम्हालिनुको त कुनै विकल्प छैन।
2: हजुर,
3: तथापि स्थानीय तह, प्रदेश र संघीय सरकारको संयुक्त प्रयासमा उहाँहरूलाई चाहिँ राहत र पुनस्थापनको कामहरू भइरहेको छ।
2: अब जस्तो बाढ़ीले पुर्याएको खास क्षतिको यथार्थ चित्रण चाहिँ के हो? मानवीय क्षति धेरै भएको छ, घरवासहरू या मान्छेका भौतिक सम्पत्तिहरूमा बढ़ी क्षति छ, सड़कहरू, पुल, जलविद्युत, खानेपानी, कृषि तथा अन्य पूर्वाधारमा के कति क्षति भएको छ? केही प्रारम्भिक विवरणहरू यहाँहरूले संकलन गर्नु भएको छ?
3: हजुर, हाम्रो चाहिँ बहुआयामिक क्षति देखिन्छ। यसमा खास गरी जलविद्युत, ठुला विद्युतहरू 4 वटामा पूर्ण रूपमा क्षति भएको देखिन्छ।
2: हजुर,
3: सड़क, पुल, पूर्वाधारहरू पूर्ण रूपमा अहिले कुनै अस्तित्वमा नरहेको अवस्था छ।
2: हजुर,
3: विद्यालय, 2टा विद्यालय, एउटा स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र, आँखा उपचार केन्द्र, गाउँपालिका कार्यालयको 2वटा भवन पूर्ण रूपमा चाहिँ अस्तित्वमा छैन। हामीसँग भएका प्रहरी चौकीहरू चाहिँ पूर्ण रूपमा अस्तित्वमा छैन। अब यो एकदमै खेतीयोग्य जग्गा थियो, बेसीका फाँटहरू थिए, ती फाँटहरू अहिले चाहिँ पूर्ण रूपमा बगरमा छ।
2: हजुर,
3: अनि हाम्रो जति पनि मिसिङ भएको छ यो चाहिँ उत्पादनशील जनशक्तिहरू बढी पर्नु भएको छ, खास गरी 20-22 देखि 42-45 का भनेको यो चाहिँ यो क्षेत्रको लागि एकदमै ठुलो बहुआयामिक प्रभाव यसमा देखिन्छ, क्षतिमा देखिन्छ।
2: अब जस्तो राहत वितरणको कुरा गरौं न, जस्तो बाढ़ी प्रभावित नागरिकलाई अहिलेसम्म के राहत उपलब्ध गराइएको छ, अब त्यो प्रभावित नागरिकहरूको परिवारसम्म राहत पुगेको छ कि छैन, अब सुन्नमा के आएको छ भने राहत लगेर फन्काइएको छ तर बाँड्ने अवस्था छैन, सड़कहरू सबै बगाएको छ भन्ने सुनिया छ, के यो साँचो हो?
3: त्यस्तो त होइन, त्यस्तो होइन, प्रभावित परिवारसँग हामीले घर घरसम्म नै राहतको उपलब्ध गराएका छौँ। खास गरी वडा नम्बर 1, 2 र 3 चाहिँ कनेक्टिभिटीले अलिक टाढा थियो, अहिले 1 र 2 जोडिएको छ, सरी 2 र 3 जोडिएको छ। 1 को हकमा चाहिँ हामीले यहाँबाट हेलिकप्टरमा राहतहरू पुर्याइरहेका छौँ। राहतै अभाव चाहिँ छैन, त्यो मिडियामा आएको जस्तो अथवा हजुरहरूले भने जस्तो त्यस्तो त छैन, तथापि उहाँहरूको अब अस्थायी आवासको लागि त्यसपछि पुनस्थापनाको लागि चाहिँ केही चुनौतीहरू छन्। राहत चाहिँ तत्कालको लागि राहत चाहिँ यहाँ पर्याप्तै छ।
2: अब जस्तो जलविद्युत आयोजनाभित्र थुनिएकाहरूको खोज तथा उद्धारका लागि विभिन्न देशी विदेशी टोलीहरूले ठूलो प्रयास गरिरहेका छन्, विभिन्न देशहरूबाट विज्ञहरू खटाएर खोजी कार्य जारी छ, तथापि भने जस्तो उपलब्धि हात लाग्न सकिरहेको छैन भनिएको छ। अब बाढ़ी गएको पनि आज 16 दिन भइसक्यो, अझै पनि मान्छेहरूलाई जीवितै फेला पार्न सकिन्छ भन्ने त्यो खालको आशा छ?
3: अब यसको गम्भीरता बुझ्नुपर्छ, सामान्य बाढ़ी थिएन
2: हजुर।
3: अब जलविद्युतका सुरुङहरूमा 50 मिटर परसम्म चाहिँ ठूला ठूला ढुङ्गाहरू खादिएको अवस्था छ, त्यो सजिलै पस्ने सजिलै उद्धार भन्दा पनि नयाँ सुरुङ खने जत्तिकै चाहिँ कठिन अवस्था छ क्या यो। त्यो भावनाले उद्धारको प्रयास त निरन्तर छ नै, तथापि अब त्यहाँभित्र जीवित हुन सक्छ कि भन्ने आश त भइहाल्छ नि हजुर, जुन बेलासम्म भेटिन्न त्यो आशमा उद्धारको कामहरू भइरहेका छन्।
2: जस्तो बाढ़ीले जसरी क्षति पुर्यायो, जसरी बाढ़ी आयो, तत्कालै चाहिँ सुरुङ मार्गहरूमा खोजतलास गर्ने त्यो खालको विज्ञता खटाउन खोजिसकेको भए क्षति कम हुन्थ्यो कि भन्ने कुराहरू पनि आइरहेछन्। कतिपयले चाहिँ अब हिलो हटाउने मेसिनहरूको चाहिँ अभाव देखियो भन्ने खालका कुराहरू पनि आइरहेछन्। अब त्यहाँ ती सामग्रीहरू पुर्याउन पनि समस्या हो कि, अवस्था के हो कि, तत्कालै ध्यान दिन नसकेको हो के हो?
3: यो भूगोल र अवस्था नबुझेकोहरूबाट चाहिँ भएको टिकट पनि जस्तो लाग्छ मलाई। यो
2: हजुर हजुर,
3: अब पूर्ण रूपमा चाहिँ सम्बन्ध विच्छेद भएको अवस्था छ, त्यहाँसम्म जानको लागि हेलीबाहेक कुनै विकल्प छैन, होइन, त्यहाँसम्म लाने ठुला हेभी इक्विपमेन्ट त्यो लगाएर राख्न सक्ने पनि अवस्था थिएन हामीसँग, होइन, जति सरकारले गरेको छ नि। अब यो यहीँ ग्राउन्डमा बसेर हेर्न त धेरै गरे जस्तो लाग्छ, होइन, अब भए पनि भिक्टिम फ्यामिलीहरूको लागि आफ्नो परिवार चाहिँ तुरन्त नभएको भन्ने उहाँलाई फिल हुनु चाहिँ त्यो स्वाभाविक हो, तर त्यस्तो होइन। राहत र उद्धारमा त पहिला सुरुको दिनदेखि नै हजुरहरूले सामाजिक सञ्जालमा पनि देख्न सक्नुहुन्छ,
2: हजुर हजुर,
3: बाढी स्टार्टिङ भएर अगाडि छ, सँगसँगै हेलिकप्टर छ क्या,
2: हजुर हजुर,
3: भनेको प्रयत्नै नभएको होइन, प्रयत्न भएको हाम्रो क्षमता ज्ञान कौशलता हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध आधारमा हामीले पर्याप्त चाहिँ प्रयत्न गरेको जस्तो लाग्छ मलाई।
2: अब चीन तर्फबाट हामीले चाहिँ समयमै बाढ़ी आउँदैछ भनेर अवगत गरायौं, तर नेपाल तर्फ त्यो सूचना भने जसरी

0: त्यो स्पिड चाहिँ तपाईँहरूले आकलन गरे भन्दा बढी थियो कि अहिले यो मिडियामा 180-180 भन्नुभएको छ, उहाँले तलको स्पिड हेरिदिनुभएको छ, माथिको स्पिड त्योभन्दा धेरै बढी थियो
1: हजुर।
0: त्यो स्पिडको कारणले हामीले आफ्नै साथीहरू गुमाएका छौँ, सूचना चाहिँ आएको हो, अब त्यो ताल फुटेर आउन लाग्ने समय नै एकदम कम छ
1: हजुर। हजुर,
0: बेत्रावती आइपुग्दाखेरि 9:25 चाहिँ खोला आइपुगेको छ
1: हजुर।
0: अब त्यो माथि चाहिँ ताल फुटेको समय 8:40 नजिक नजिक देखिन्छ
1: हजुर।
0: हो यो भनेको यसको स्पिड नै बढी थियो जति छ, त्यही भएर सञ्चार चाहिँ जुन किसिमको हुन सक्थ्यो सक्थ्यो कि सक्दैन थियो दोस्रो विषय, तर सूचनाका केही प्रयत्नहरू चाहिँ भएका थिए।
1: हामी कुराकानीकै क्रममा छौं। रसुवाको भुटेको सीमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति मात्रै गरेन, स्थानीयको घरवास उठायो, पूर्वाधार, सड़क, जलविद्युत तथा मानवीय क्षति पनि अब ठूलो मानवीय क्षति हामीले बेहोरिरहेका छौं। दैनिक जनजीवनमै अहिले गहिरो असर पुर्याएको छ, जसको घरबार बगाएको छ, परिवार बगाएको छ, आफन्त बगाएको छ, इष्टमित्र बगाएको छ, उनीहरूमा विभिन्न खालको मानसिक विचित्रता देखिएको भन्ने कुराहरू पनि आइरहेका छन्। कतिपयले राहत वितरण सही ढंगबाट भएन पनि भनिरहेका छन्। विपदको तत्कालीन उद्धारपछि अहिले प्रभावित क्षेत्रमा राहत वितरण विस्थापितको व्यवस्थापन र पुनर्स्थापनको काम के कस्तो छ, उत्तर गौड़ा गाउँपालिकाको अहिलेको अवस्था कस्तो हो, प्रभावित नागरिकले राहत के कति पाएका छन्, बाढ़ीले पुर्याएको वास्तविक क्षति र दीर्घकालीन पुनर्स्थापनका लागि स्थानीय सरकारको योजना के छ, यो महत्वपूर्ण विषयमा हामीले उत्तर गौड़ा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उपरेतीसँग कुराकानी गरिरहेका छौं। यहाँलाई फेरि पनि मैले स्वागत गरे जस्तो, अहिलेको त्यहाँको खास आवश्यकता भनेको के हो जयराम सर, जस्तो खाद्यान्न, आवास, सड़क, खानेपानी, स्वास्थ्य वा रोजगारी, अब या भनौ प्रभावित नागरिकको तात्कालीन प्राथमिकताका विषय चाहिँ के हुन् अहिलेको?
0: म एउटा विषय हजुरलाई सोध्छु होला, यो उत्तर गया हो
1: हजुर,
0: उत्तर गया गाउँपालिका हो
1: हजुर हजुर,
0: यहाँले अलिकति स्लिप भइरहेको छ। अब खास गरी विपद पछिको पुननिर्माणका जुन जुन चरणहरू छन् ती चरणमा बहुपक्षीयमा हेर्नुपर्ने हुन्छ, हामीले चाहिँ राहतमा मात्रै फोकस गरेर, अस्थायी आवासमा मात्रै फोकस गरेर अथवा स्थायी संरचना बनाएर उहाँलाई स्थानान्तरण मात्रै गरेर यसको चाहिँ विकल्प पूरा हुन सक्दैन। उहाँहरूको रोजीरोटी गुमेको हुन्छ, विद्यालयको पठन पाठन गुमेको हुन्छ, स्वास्थ्य संस्था र पूर्वाधारहरू गएको हुन्छ, सार्वजनिक सेवा प्रवाहहरू टुटेको हुन्छ, यो समग्रलाई हामीले जोड्नुपर्ने हुन्छ। उहाँहरूलाई पुनर्स्थापना गरेसँगै जीविकोपार्जनका विषयहरू के हुन्छ, सोसियल सामाजिक र आर्थिक रूपमा चाहिँ उहाँहरूलाई कसरी इन्टिग्रेट गर्ने, उहाँहरूको समग्र सामाजिक संरचना टुटेको हुन्छ, त्यो सामाजिक संरचनालाई कसरी जोडिदिने हो, यी सबै समग्र विषयहरूमा चाहिँ पुननिर्माणको प्याकेजकै रूपमा यो एउटा पक्ष गर्ने अनि फेरि अर्को गर्ने भन्दा पनि समग्र प्याकेजकै रूपमा यसलाई समग्र पक्षमा समेटेर काम गर्नुपर्ने अवस्था छ।
1: अब बाढ़ी प्रभावित नागरिकहरूले चाहिँ अहिले चाहेको कुरा के छ, उनीहरू के भन्छन्, कतिपयलाई चाहिँ मानसिक विचित्रता पनि देखिएको छ, उनीहरू खोलाका बगरहरूमा आफूहरूलाई त्यहाँ पुर्याउने, राति त्यहाँ घुम्ने, आफन्तहरूको चाहिँ सम्झनामा रुने कराउने त्यो खालको अवस्था पनि देखिएको छ भनिन्छ, कि यो साँचो हो कि के हो, र त्यो खालको अवस्था चिर्नका लागि मनोरोग विशेषज्ञ या त्यस्ता डाक्टरहरूलाई त्यहाँ खटाउने, त्यस्तो खालको उनीहरूलाई चिकित्सकीय माध्यमबाट परामर्श दिने त्यो खालको भइरहेको छ कि छैन, के छ?
0: अब यो विभिन्न विकास साझेदारहरूको सहयोगमा
1: हजुर
0: सबैवटा र सबै होल्डिङ सेन्टरहरूमा मनोसामाजिक परामर्शहरू हुनुहुन्छ
1: हजुर।
0: यहाँले भनेको जस्तै अब यो ठुलो विपत्ति थियो, यहाँ दसजना परिवार भएको 9 गुमाएको अवस्था छ, 5 परिवार भएकोमा 4 गुमाएको अवस्था छ, त्यो हिसाबले अब विचित्रता छ नै होइन
1: हजुर।
0: अब तथापि उहाँहरूलाई चाहिँ सामान्य जीवनमा ल्याउनको लागि सबै किसिमकोहरू प्रयास छ, मैले फेरि पनि भने उहाँहरूलाई राहतको विषय, उद्धारको विषय, मनोसामाजिक परामर्शको विषय, हाम्रो चाहिँ चिकित्सा टोलीहरूको चाहिँ 24 सर्भिस छ उहाँहरूको होल्डिङ सेन्टरमा, अनि सार्वजनिक विधाका दिन पनि हाम्रो सबै स्वास्थ्य संस्थाहरू पूर्ण रूपमा खुल्ला गरेर सार्वजनिक संस्थाहरूबाट चाहिँ सेवा प्रवाह गरेर सकेसम्म उहाँलाई नर्मल लाइफमा फर्काउनको लागि प्रयत्नरत छ।
1: अब विस्थापित नागरिकहरू जो छन् उनीहरूको आवासको व्यवस्था कहाँ र कसरी गरिएको छ, अब उनीहरूको अस्थायी आवासको व्यवस्था गरिएको होला, थायी आवास त अब कामै नलाग्ने गरी बगाएको छ होइन?
0: यो विषय चाहिँ चुनौतीपूर्ण छ, खास गरी हामीसँग 88 बढी बाल बालिकाहरू चाहिँ पूर्ण रूपमा अभिभावकविहीन हुनुभएको छ, संख्या त यकिन छैन तर पनि ठुलो

0: क्षेत्रमा वृद्ध वृद्धहरू चाहिँ सहाराविहीन हुनुभएको छ र 618 भन्दा बढी घर परिवारहरू पूर्ण रूपमा विस्थापित हुनुभएको छ। हामीले अबको अस्थायी आवास र पुनर्निर्माणको विषय तीनवटा फरक प्याकेजमा निर्माण गरेन भने यसले सोल्युसन दिन सक्दैन, समाधान दिन सक्दैन। खास गरी ती अर्थानहरू जो अभिभावकविहीन हुनुहुन्छ त्यसलाई चाहिँ पालिकाले आफै अभिभावक ग्रहण गरेर उहाँहरूको लालन पालन पोषण र शिक्षा दीक्षा सहित उहाँहरूलाई चाहिँ सम्मानित जीवनको चाहिँ यापनको अवस्था सिर्जना गर्नुपर्ने छ। जो चाहिँ संरक्षक विहीन हुनुभएको छ वृद्ध वृद्धहरू उहाँहरूलाई चाहिँ संरक्षणको पाटोबाट फरक किसिमले काम गर्नुपर्नेछ। यी दुईजनाहरूको लागि आवास भन्दा पनि उहाँहरूलाई संरक्षण र सम्वर्धनको काम बढी महत्वपूर्ण छ भने बाँकी जो चाहिँ परिवारमा अभिभावक र बच्चा सहित हुनुहुन्छ उहाँहरूलाई चाहिँ परिवारमा उहाँहरूकै सामाजिक सांस्कृतिक र आर्थिक अवस्थालाई चाहिँ हेर्दै पुनस्थापित गर्नुपर्ने छ। भनेपछि तीनवटा फरक फरक विषयहरूलाई फरक फरक तरिकाले फरक फरक प्याकेजबाट चाहिँ गर्नुपर्ने अवस्था छ।
1: अब जस्तो क्षतिग्रस्त सड़कका कुराहरू, पुल, विद्युत र खानेपानी जस्ता संरचना चाहिँ अब तत्कालै सञ्चालनमा ल्याउन सक्ने क्षमता छैन, खास गरी अहिलेको अवस्थामा संक्रामक रोगहरूको भयावह अवस्था पनि त्यस क्षेत्रमा हुन सक्छ। ती कुराहरूमा यहाँहरूले ध्यान दिनु भएको छ?
0: त्यो हामीलाई चुनौती छ भन्ने हामीलाई थाहा छ।
1: हजुर हजुर,
0: हाम्रो मैले अघि नै एउटा शब्द भनेको थिएँ, हाम्रो क्षमता, हाम्रो ज्ञान, हाम्रो विवेकले भ्याएसम्म हामीले यसलाई चाहिँ सकेसम्म नर्मलाइज गर्नको लागि बहुपक्षीय क्षेत्रमा हामीले ध्यान दिएका छौँ। खास गरी खानेपानीको क्षेत्रमा, सरसफाइको क्षेत्रमा उहाँहरू चाहिँ सामूहिक आवासमा बस्नुभएको छ, त्यसको आवासको सरसफाई र खानेपानीको विषयमा हामी सचेत छौँ ताकि संक्रामक रोगहरू नफैलियोस्, त्यसले चाहिँ थप मानवीय दुःख नदियोस् भन्ने चाहिँ हामी यसमा सचेत छौँ। हजुर,
1: अब जस्तो स्थानीय सरकारले अब के गर्ने, जुन रोसुवाको जुन त्यो भीषण बाढ़ी आयो, अब त्यो बाढ़ी पछि अब पुनस्थापनको तपाईँहरूको योजना चाहिँ के हो?
0: अब हाम्रो पहिलो प्रायोरिटी भनेको चाहिँ यही पालिकाभित्रै उपयुक्त ठाउँमा भनेको भौगोलिक रूपमा चाहिँ विपद नहुने किसिमको कुरै उपयुक्त जग्गामा उहाँहरूलाई पुनस्थापना गराउने नै हुनेछ।
1: जस्तो
0: पुनस्थापना गराउन उहाँहरूलाई चाहिँ हामीले सामाजिक विषयको पनि पुनस्थापना गराउनु पर्ने छ। उहाँहरूको कल्चर छ, धर्म छ, संस्कृति छ, उहाँहरूलाई चाहिँ जीविकोपार्जनको विषय पनि जोड्नुपर्ने छ, उहाँहरूको आर्थिक उपार्जनका विषयहरूसँग जोड्नुपर्ने छ। यो उत्तर गाउँ गाउँपालिका आफैले यो समाधान गर्न सक्दैन, यसमा हामी बहुपक्षीय सरकारहरूसँगको सहकार्यमा, नेपाल सरकार, प्रदेश सरकार र डेभलपमेन्ट पार्टनरहरूको सहकार्यमा यो विभिन्न विकल्पहरूमध्ये उपयुक्त विकल्पहरूको खोजी गरेको छ, हामी अगाडि बढ्नेछौँ।
1: अब बाढीले यति ठूलो ताण्डव मचायो, यसको प्रमुख कारण चाहिँ यहाँले के देख्नुहुन्छ? एउटा प्रश्न, जस्तो अब प्राकृतिक विपत्ति मात्रै हो कि अव्यवस्थित निर्माण, जस्तो नदी अधिकरण, कमजोर पूर्वाधार या पूर्व तयारीको कमी, अझ बढी क्षतिको कारणहरू हुन् के हुन्?
0: ती चारैवटा कुरा होइन नि हजुर, ती चारै कुरा हजुरले भनेको जस्तो होइन। यो
1: हजुर,
0: यो चाहिँ जलवायु परिवर्तनको एकदम ठूलो प्रभाव हो।
1: हजुर,
0: हामीलाई चाहिँ जलवायु परिवर्तनले जुन किसिमको हामीले अन्तर्राष्ट्रिय जगतमा हामीले हारगुहार गरेका छौँ उहाँहरूले अलिक कम सुन्नु भएको परिणाम हो यो। यो एकदमै सिभिलाइज सोसाइटी हो, यो 300 वर्ष पुरानो चाहिँ सहर छ हेर्नु यो भेत्रावती भन्ने।
1: हजुर,
0: 300 वर्षदेखिको भनेको तपाईँको बाढी पूर्वानुमान भनेको नि अधिकतम गर्ने भनेको 70 वर्ष हो, होइन? हो, यो बाढी पूर्वानुमानको आधारले यो चाहिँ अव्यवस्थित बस्ती, पूर्वाधार कमजोर भन्ने हुँदै होइन।
1: हजुर,
0: यो चाहिँ जलवायु परिवर्तनले ल्याएको एकदम सङ्कट भन्दा पनि यो महासङ्कट हो, यसलाई महाविपत्ति भन्नुपर्छ। अब सबैले विपद भन्नुभएको छ, यो विपद होइन, यो चाहिँ महाविपद हो, होइन? यसरी यसको चाहिँ एकदम एउटै कारण मात्र हुने थियो, जलवायु परिवर्तन।
1: हामी कुराकानीकै क्रममा छौं, खास गरिकन रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति मात्रै गरेन, स्थानीयको घरवास, पूर्वाधार, सड़क, जलविद्युत तथा दैनिक जनजीवनमै गहिरो असर पुर्याएको छ, ठूलो क्षति पुर्याएको छ। यो क्षति अरबौंमा होइन खरबौंमा छ, मानवीय क्षति त्यस्तै छ, शहर बजारहरू उजाड़िएका छन् र एउटा रुगरुक्ति जुन नेपाली शब्द प्रयोग गरिन्छ, अवस्था त्यस्तै छ। विपदको तात्कालीन उद्धारपछि अहिले प्रभावित क्षेत्रमा राहत वितरण विस्थापितको को व्यवस्थापन र पुनस्थापन लगायतका कामहरू चलिरहेका छन्, त्यो पनि चुनौतीपूर्ण देखिएको जानकारहरू बताउँछन्। आखिर अहिले उत्तर गया गाउँपालिकाको अवस्था के हो? प्रभावित नागरिकले राहत पाएका छन् कि छैन? बाढ़ीले पुर्याएको वास्तविक क्षति र दीर्घकालीन पुनस्थापनका लागि स्थानीय सरकारसँग के योजना छ? यो महत्वपूर्ण विषयमा हामीले उत्तर गंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीसँग कुराकानी गरिरहेका छौं। सर, फेरि यहाँलाई मैले स्वागत गरे, जस्तो अहिले प्रदेश र संघीय सरकारबाट कस्तो सहयोग यहाँहरूले पाउनु भएको छ, तपाईहरुले सोचे जस्तो सहयोग चाहिँ भइराछ भइराछ छैन के छ अवस्था
0: यो विपदमा चाहिँ सहकार्य गर्ने नेपालको कानून भन्दा पनि सेन्डाई फ्रेमवर्कले चाहिँ यसलाई निर्धारण गर्छ
1: हजुर
0: हाम्रो पनि विपद व्यवस्थापन ऐन छ त्यो ऐनले तिनै तहको र डेभलपमेन्ट पार्टनरहरूको काम कर्तव्य अधिकार क्षेत्राधिकारहरू निर्धारण गरेको छ यो सेन्डाई फ्रेमवर्क र त्यो ऐनले निर्धारण गरे अनुसारको सहकार्य भएको व्यवहार अनुरोध छ
1: अब जस्तो पालिकामा आएको राहत र खर्च भएको रकमको सार्वजनिक विवरण नागरिकले हेर्न पाउने व्यवस्था यहाँहरूले गर्नुभएको छैन के छ
0: हजुर हजुर हामीले प्रत्येक दिनको चाहिँ कति सामान आयो कति चाहिँ राहत वितरण भयो कुन कुन समुदायमा राहत गयो भनेर यो हाम्रो चाहिँ विपद प्राधिकरण भन्ने छ उहाँहरूको वेबसाइटमा प्रत्येक दिन नै हामीले अपलोड गरिरहेको छौँ यहाँहरूले पनि हेर्न सक्नुहुन्छ
1: जस्तो अब बाहिरबाट आएको राहत एकद्वार प्रणाली मार्फत व्यवस्थित र वास्तविक पीडितसम्म पुर्याउन पालिकाले कसरी भूमिका निर्वाह गरिरहेको छ
0: हामीले चाहिँ पीडितहरूलाई तीनवटा क्षेत्रमा वर्गीकरण गरेका छौँ
1: हजुर
0: खास गरी एकजना जो बेपत्ता हुनुहुन्छ बेपत्ताहरूलाई एउटा हामीले चाहिँ वर्गीकरणमा राखेका छौँ अर्को जो घरबार विहीन हुनुहुन्छ तर बेपत्ता हुनुहुन्न उहाँहरूलाई चाहिँ दोस्रो वर्गीकरणमा राखेका छौँ तेस्रो चाहिँ जो कनेक्टिभिटी छुटेर यहाँनिर चाहिँ खाद्यान्नहरू आपूर्ति हुन नसक्दाखेरि भएका गरिब परिवारहरूको पहिचान गरेर उहाँहरूको लागि गरेर तीनवटा क्लासिफाई गरेका छौँ हामीले यो तीनवटा वर्गीकरणको आधारमा हामीले राहत चाहिँ मापदण्ड अनुसारको राहतहरू उहाँहरूलाई घरसम्मै उहाँहरूलाई हामी बोलाउँदैनौँ कार्यपालिकामा उहाँहरूको घरसम्मै ढुवानीको व्यवस्था गरेर हामीले उहाँहरूलाई जहाँ आवास गर्नुभएको छ अस्थायी आवास भने अस्थायी आवाससम्मै र सेल्टर छ भने सेल्टरसम्मै हामीले चाहिँ होल्डिङ सेन्टरसम्म राहतका सामग्रीहरू पुर्याएका छौँ यहाँ उत्तर गङ्गा उत्तर गया गाउँपालिकामा सबै आउने राहतहरू चाहिँ एकद्वारमा आउँछ पहिला यहाँ इन्भेन्ट्री इन्ट्री हुन्छ त्यसपछि आवश्यकताको आधारमा उहाँहरूको घर घरमै हामीले चाहिँ राहत सामग्रीहरू पुर्याएका छौँ त्यस्तो अरू कुनै यसमा समस्या चाहिँ छैन
1: अब जस्तो कतिपय व्यक्तिहरूले पनि अब आफूलाई चाहिँ सामाजिक अभियन्ता बताउने समाजसेवी बताउने र राहत वितरणका लागि आफू खुसी सामान लगेर बाँड्ने त्यो खालको चलन पनि देखिन्छ त्यो खालको अवस्था पनि हामीले सामाजिक सञ्जालहरूमा देखिरहेछौँ त्यसरी बाँड्दाखेरि उनीहरूले बाँड्न पाउने हो कि नपाउने हो यही क्षेत्रबाट पनि धेरै राहत गएको छ के छ त्यो लगेर तपाईँहरूकोमा थपार्नु पर्ने हो कि आफू खुसी बाँड्न पाइन्छ
0: हजुर उत्तर गया गाउँपालिकामा चाहिँ उहाँहरूले आफू खुसी बाँड्न पाउनुहुन्न एकजना प्रणाली हो उत्तर गया गाउँपालिकामा इन्भेन्ट्री हुन्छ र उत्तर गया गाउँपालिकाले प्राथमिकता आधारमा उहाँहरूले ल्याएको सामग्रीहरू बुझिलिन्छ र उहाँ हामी पालिकाले नै वितरण गर्छौँ आफू खुसी बाँड्ने कुराहरूलाई चाहिँ निरुत्साहित गरेका छौँ
1: अब बेत्रावती बजारको कुराकानी गरौँ न कस्तो छ अहिले बजार क्षेत्र सम्पूर्ण बजार पुरै बगाएको हो कि नदी छेउछाउको बस्ती मात्रै बगाएको हो अरू बाँकी छ
0: जहाँ बजार छ त्यहाँ नदी छ
1: भनेपछि बेत्रावती बजार पुरै अहिले हेर्नै नहुने या केही पनि नभएको अवस्थामा छ
0: सामाजिक सञ्जालमा हेर्नुहुन्छ बेत्रावती बजार धेरै पुरानो बजार थियो समय कैदले टार नौबिसे भन्ने चाहिँ यो एरिया बजार थियो
1: हजुर
0: त्यो अहिले सबै ठाउँमा नदी मात्रै छ
1: भोलि बिहान त्यसलाई पुनः अहिलेकै पहिलाकै स्वरूपमा ल्याउन सक्ने अवस्था छ सरकारले त अब अन्य जग्गा व्यवस्थापन गर्ने भनिरहेछ
0: अब यो विपदको पक्षबाट यसलाई चाहिँ सघन अध्ययन गरेर मात्रै यो विषयमा बोल्नु पर्ला
1: हामी कुराकानीको अन्तमा छौँ अन्तमा अब यो जुन प्रभावित नागरिकहरू छन् ती नागरिकहरूलाई भन्नुपर्ने केही छ या नेपाल सरकार या राहत वितरणका लागि तमतयारी अवस्थामा रहेका यस क्षेत्रका धेरै संघ संस्थाहरू व्यक्ति विशेषहरूलाई चाहिँ तपाईँहरूले उद्धारको कुनै अर्कै शैली अप्नाइदिए हुन्थ्यो या राहतको कुनै अर्कै शैलीबाट सहयोग गरिदिए हुन्थ्यो भन्ने त्यस्तो केही छ तपाईँले भन्नुपर्ने
0: म चाहिँ त्यही दयालु मनहरूलाई एउटै विषय अनुरोध गर्न चाहन्छु यहाँहरू राहतको तयारीमा हुनुहुन्छ भने अब हामीलाई प्रारम्भिक राहत चाहिँ भन्दा पनि अब अस्थायी सेल्टर र स्थायी पुननिर्माणको लागि चाहिँ ठुलो साथ र सहयोग आवश्यक छ यहाँहरूले दाल चामल तत्काल पठाउने भन्दा पनि त्यो साथ सहयोगको लागि त्यो दाल चामल किन्ने पैसाहरूलाई चाहिँ कानुनत सिर्जित कोषहरूबाट चाहिँ व्यवस्था गरिदिनु भयो भने हामीले त्यसलाई सदुपयोग गर्न पाउने थियौँ समय यहाँहरूसँग कुनै त्यस्तो रचनात्मक आइडियाहरू छन् भने ती पनि हामीहरूलाई उपलब्ध गराइदिनु भयो भने पुनस्थापना हुन सजिलो हुन सक्ने थियो अब यहाँको नागरिकहरूको बिचमा म आफै पनि बाढीमा प्रभावित हुने म जम्मा केही सेकेन्डले बाँचेको मान्छे हो म आफै बाढीमा परेर निस्केको व्यक्ति होइन उहाँहरू सबैप्रति म साथ छु अब हामीलाई एकदम दुःख छ दुःखमा सासमा छौ मैले यति नै राखेको छु।
1: भनेपछि बाढी आउँदा तपाईँ प्रत्यक्ष आँखाले आफैले देख्नुभयो, बाढीमा पर्नुभयो?
0: हो, म आफै कार्यकक्षमा थिएँ।
1: हजुर,
0: कार्यकक्षबाट भाग्दा भाग्दै मलाई थोरै गाडीले छेक्नु समाएको थियो, म उम्के, म र अध्यक्षजी पनि समय हुनुहुन्छ, हामी आफै समय चाहिँ बाढीमा चाहिँ प्रत्यक्ष भोगेको व्यक्ति हो। अब यहाँको ठुलो आँखै अगाडि ठुलो नागरिकहरू गुमाएको आँखै अगाडि प्रत्यक्ष देखियो, अहिले त हाम्रो विक्षिप्त त बनाएकै छ। तथापि सङ्घमा लिएर अब होस्टेलमा हैसियत गर्दै फेरि पहिलाकै ठाउँमा जानुको कुनै विकल्प छैन।
1: हुन्छ जयराम सर, यो महत्वपूर्ण समय साथ र संवादका लागि यहाँलाई धेरै धन्यवाद।
0: हस् धन्यवाद हजुर, नमस्कार।
2: यहाँनुहुन्थ्यो उत्तर गंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी त जयराम उप्रेती, उहाँसँगको यही कुराकानी र भलाकुसारी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समय सीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दा बल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्, सुन्दै रहनुहोला रेडियो लुम्बिनी, नमस्कार।
3: आजको सन्दर्भ

0: भएका महिलाका अधिकारका कुरा।
1: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
2: सफलता अनि संघर्षका कथा।
3: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
0: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
4: तपाईँको आफ्नै स्थानीय आईएसपी भरपर्दै इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, विभिन्न नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। विभिन्न नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, विभिन्न नेट, सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको बिबिएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
5: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
6: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
5: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान, भीम आभूषण गहना गृह,
7: तिलोत्तमा 5, मडगिराम रूपन्देही।
6: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
8: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
9: किन झोक्राउनु भन्छ काका?
10: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
9: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
10: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
6: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3, सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
4: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अङ्क सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला।
11: बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथकीकरण गरिबसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते। समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म। स्थान सिद्धार्थ कटेज, मिलन चोक, बुचुवल। थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्। एमआईएस अपरेटर पवन पोखरेल, फोन 98578912। फिल्ड सहायक एम बहादुर केसी, फोन 98578914।
12: होइन पुर्खे बा, किन के भयो र?
13: बाह्र चौरास घुमे न,
12: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन रे पुर्खे बा, फेरि दौडिँदै कता हो?
13: ए, क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
12: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा छ, मणिग्राम, रूपन्देही। फोन 071-562-744, 562-745।
14: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
15: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
16: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
15: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
17: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
18: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
19: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
20: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
21: ए जान्त जान्त
16: होइन, के भयो बाबु?
22: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
16: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
19: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
23: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
4: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
6: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
7: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
5: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
8: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स्ड प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
5: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
15: शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
5: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
6: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
5: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
6: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
4: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
7: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
8: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: पीसो शान्तिको

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
3: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: VPN नेट, तपाईको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 0174383046, 0174383014, 0174383016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
10: होइन कुर्के बा, किन के भयो र?
11: बाह्र चौरासी घुमे खै गरेर
10: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
11: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक।
10: सम्पर्क क्रिम्सन अस्पताल त्रिलोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
12: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
13: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास लिन पनि गाह्रो भइरहेको छ।
14: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
12: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
13: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
15: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
16: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। ए बुढा हेर्नुहोस् त, आज पनि ऋषि दाईले दिदा भाउजूलाई रक्सी खाएर पिटेछन्।
17: ए जान्त जान्त
14: होइन, के भयो बाबु?
18: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
14: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
16: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
20: होइन, के खुसीको खबर हो दाजु?
19: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
20: हो र?
19: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-35-8-23।
21: हो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
22: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
23: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
21: ल, बारात मागेर बित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
24: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
21: विश्वास र टिकाओ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: Thank you.

0: मन जित्नु भएको छ। अब फाइनल जित्नु त
1: हामीले फाइनल जित्ने नजित्ने या हामीले सबैको मन जित्ने नजित्ने भन्दा पनि देशले जित्नु पर्यो। महत्वपूर्ण कुरा भनेको जनताको अवस्था बदल्नको लागि सरकारले शासक होइन सेवक भएर काम गर्नु पर्यो र जनताले पनि कुनै व्यक्ति र विचारको झोला नबोकी जिम्मेवार नागरिकको रूपमा राज्यसँग अधिकारको पनि कुरा गरौं र राज्यप्रतिको कर्तव्य पनि पूरा गरौं, किनकि हाम्रो लागि ज्यानको बलिदानी दिने शहीदहरूले हेरिरहेका छन्।

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
3: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
4: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
8: हाम्रा सेवाहरू
7: जनरल फिजिसियन,
8: स्त्री तथा प्रसुति,
7: बाल रोग,
8: छाला तथा यौन रोग,
7: हार जोड्ने नसा तथा बाथ रोग,
8: टाउको तथा मनोरोग,
7: नाक कान घाँटी,
8: जनरल सर्जरी,
7: भिडियो एक्सरे,
8: डिजिटल एक्सरे,
7: ईसीजी,
8: डेन्टल तथा प्याथोलोजी,
7: फिजियोथेरापी
8: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
9: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
10: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
11: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
12: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि, फोन नम्बर 0175628032, मोबाइल
13: 98570021835।
14: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
15: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या।
14: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
14: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
17: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाइ खुवाऊ।
18: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाउ।
13: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार, दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्वास्थ्यमा बटवल,
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि निकेका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुटखा दिनु न।
5: ल के भन्नु भएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखा जन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखा जन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखा जन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भनेर छ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
8: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं न त।
3: हुन्छ
1: हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
3: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
10: के रे नानी, त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
11: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
16: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
16: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
16: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
17: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बाढ़ीले सम्पर्क विच्छेद भएको नुवाकोटको देवीघाटमा एक्रो ब्रिज निर्माण सम्पन्न। पृथ्वी राजमार्गको विकल्पका रूपमा चलाइएको त्रिभुवन राजपथमा पनि पहिरो।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक पेश गर्ने कार्यसूची।
1: अपर म्याग्दी एक जलविद्युत आयोजनाको अडिट सुरुङ ब्रेक थ्रू। मुख्य सड़कको मुख्य सुरुङको काम केही दिनभित्र सम्पन्न हुने।
0: फिलिपिन्समा डुंगामा आगलागी हुँदा 5 जनाको मृत्यु 87 जना बेपत्ता। भारतको गुजरातमा निर्माणाधीन भवन भत्किँदा कयौं हताहत 15 जनाको उद्धार।
1: र एसीसी प्रिमियर कप क्रिकेटमा ओमान विरूद्ध नेपालले ब्याटिङ गर्दै शीर्ष वरियताका ब्याटरको कमजोर प्रदर्शन।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ।

0: सैकडौं समयमै पुल जडान कार्य पूरा गर्न सफल भएको छ। नयाँ पुल जडान भएसँगै आजदेखि पैदल यात्रीका लागि आवतजावत खुल्ला गरिने भएको छ। भोलिदेखि भने सवारी साधन समेत सञ्चालनमा ल्याइने नेपाली सेनाले जनाएको छ। यसअघि भोटेकोशीमा आएको बाढ़ीले देवीघाट क्षेत्रमा रहेको पक्की पुल बगाएपछि नुवाकोट तथा आसपासका क्षेत्रको यातायात सम्पूर्ण रूपमा विच्छेद भएको थियो। अस्थायी रूपमा त्वीन सञ्चालनमा ल्याएर सम्पर्कमा केही राहत दिइएकोमा नेपाली सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि स्थानीयवासी व्यापारी तथा यात्रुलाई आवतजावतमा सहज हुने भएको छ।
1: भोटेकोशी बाढ़ीका कारण कृष्णवीरमा सड़क भाँचिएपछि वैकल्पिक सड़कका रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथ पनि पहिरोका कारण अवरूद्ध बनेको छ। गैराती 9 बजे धादिङको थाक्रे गाउँपालिका 7 सोप्याङ खोलामा पहिरो खसेका कारण काठमाडौँ हेटौडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध बनेको धादिङ प्रहरीले जनाएको छ। आज बिहानदेखि पहिरो हटाउने प्रयास भइरहेको छ। प्रहरीका अनुसार पहिरो झर्ने क्रम नरोकिएकाले 55 समस्या भइरहेको छ। कृष्णवीरमा बाढ़ीका कारण सड़क भाँचिएपछि पृथ्वी राजमार्ग अवरूद्ध हुँदा अस्थायी ट्राक खोल्ने काम भइरहेको छ। सो सड़क भाँचिएपछि पूर्ण रूपमा अवरूद्ध हुँदा हेटौडा काठमाडौँका 3 रूटमा सवारी साधनहरू डाइभर्ट गरिएको छ। यी रूटहरूमा सवारी चाप बढ़दा शास्ति भइरहेको छ।
0: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे सिंहदरबारमा बस्दैछ। बैठकमा अर्थमन्त्री डाक्टर छोणी मगलेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेट पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर वाग्लेले नै कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक पनि दिउँसो सभा 1 बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगको आर्थिक वर्ष 2080/81 र 81/82 को वार्षिक प्रतिवेदन पेश हुनेछ। यस्तै विधान व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची छ। सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: 53.5 मेगावाट क्षमताको अपर म्याग्दी 1 जलविद्युत आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ब्रेक थ्रू भएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको धवलागिरी गाउँपालिका 4 छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका 7 भारवाङमा निर्माणाधीन विद्युत गृहतर्फ जोड्ने सुरुङ हिजो जोड़िएको हो। आयोजना प्रमुख जितु कुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने 2,506.39 मिटर सुरुङ ब्रेक थ्रू भएको बताउनुभयो। छहरीको अडिटदेखि धौलागिरी गाउँपालिका 4 खामला स्थित बाँधतर्फको 3,283.32 मिटरसम्म हालसम्म 1,973 मिटर सुरुङ निर्माण सकिएको छ। बाँकी सुरुङ पनि केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको छ। हालसम्म समग्रमा 56% भौतिक प्रगति भएको र आगामी 1 वर्षभित्र सम्पन्न हुने आयोजना प्रमुख केसीले बताउनुभयो। लुना बिल्डर्स एण्ड कन्ट्राक्टरले विक्रम सम्बत 2081 भदौ महिनादेखि मुख्य सुरुङ निर्माणको काम थालेको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एमएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। डोल्पा जिल्ला अस्पतालमा सेवाग्राहीको संख्या बढ़े पनि विशेषज्ञ चिकित्सकको अभाव देखिएको छ। पछिल्लो 1 वर्षमा 15,000 भन्दा बढ़ीले बहिरेंग सेवा ओपीडी लिएका छन्। तर बिरामीको चाप बढ़दै गए पनि अस्पतालमा लामो समयदेखि विशेषज्ञ चिकित्सक अभाव छ। आर्थिक वर्ष 2082/83 मात्र अस्पतालमा 15,978 जनाले ओपीडी सेवा लिँदा 203 जना बिरामी थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएका छन्। अस्पतालमा सुत्केरी सेवाको चाप उल्लेख्य रूपमा बढ़ेको छ। यस्तै 40 जना अस्पतालका अयव तथा मेडिकल रेकर्डर कर्णबहादुर बुढाका अनुसार यो अवधिमा

0: 203 बिरामीलाई जिल्ला बाहिर रेफर गरिएको छ। जिल्ला अस्पतालमा कर्णाली प्रदेश सरकारले हालै गरेको चिकित्सक सरूवामा डोल्पाले नौ तहको विशेषज्ञ चिकित्सक पाउन सकेन। प्रदेश सरकारले कर्णालीका अन्य हिमाली तथा दुर्गम जिल्लामा नौ तहका चिकित्सक पठाउने निर्णय गरे पनि डोल्पामा भने पुनः आठौं तहकै चिकित्सक पठाउने तयारी गरेको भन्दै स्वास्थ्यकर्मी तथा स्थानीयले असन्तुष्टि जनाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक सिजन रावलले डोल्पामा आठौं तहसँगै नवौं तहको चिकित्सक आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार कम्तीमा एकजना विशेषज्ञ चिकित्सक उपलब्ध हुने भए पनि जिल्ला बाहिर रेफर गर्नुपर्ने बिरामी संख्या घटाउन सकिन्छ। उता कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकी सचिव रोशनी कुमारी श्रेष्ठले नौ तहका चिकित्सकको हेरफेर मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले गर्ने बताउनु भएको छ। जिल्ला अस्पतालको भौतिक पूर्वाधार तथा उपकरण विस्तार हुँदै गए पनि दक्ष तथा विशेषज्ञ जनशक्तिको अभाव भने कायमै छ। बिरामीको चाप बढ़दै गए पनि जटिल प्रकृतिका बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सक नहुँदा जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मी बताउँछन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्समा एउटा डुंगामा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ भने 87 जना बेपत्ता भएका छन्। यो दुर्घटना फिलिपिन्सको पालावान प्रान्त अन्तर्गत कोरोन क्षेत्र नजिक समुद्रमा भएको हो। आगलागी एमभी जुन एस्टर नामको डुंगामा आगो लागेको थियो। कोस्टगार्डका अनुसार दुर्घटनापछि 42 जनालाई सुरक्षित उद्धार गरिएको छ। कोस्टगार्डकी क्याप्टेन नोएमी कायब्याबले स्थानीय रेडियो स्टेशनलाई दिएको जानकारी अनुसार 87 जना अझै बेपत्ता छन्। कोस्टगार्डका एक प्रवक्ताले डुंगामा कुल 134 जना सवार रहेको बताए। उनीहरूमध्ये 117 जना यात्रु र 17 जना चालक दलका सदस्य थिए। उद्धार गरिएका व्यक्ति तथा मृतकसँग सम्बन्धित हालसम्मको विवरणका आधारमा 87 जनाको खोजी अझै जारी छ। यसैबीच भारतको गुजरात राज्यको गान्धीनगरस्थित कुडासन क्षेत्रमा निर्माणाधीन भवनमा फलामको ठूलो स्लाब खस्दा धेरै मजदूर भग्नावशेषमा पुरिएका छन्। दुर्घटनापछि राहत तथा उद्धार अभियान सञ्चालन गरी हालसम्म 15 जना मजदूरलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। गुजरातका उपमुख्यमन्त्री हर्ष संघवीका अनुसार 15 जना मजदूरको उद्धार गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटना गैराती करिब 9 बजे भएको। दुईवटा भवन बीच फलामको संरचना निर्माण गर्ने काम भइरहेको थियो। त्यही क्रममा अचानक फलामको स्लाब भत्किएर खस्यो र त्यसको चपेटामा त्यहाँ काम गरिरहेका मजदूर परेका थिए।
0: अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा अहिले नेपाल र ओमान बीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा शुरू भएको खेलमा नेपाल टस हारेर पहिले ब्याटिङमा आएको छ। नेपालले शुरूआती प्रदर्शन कमजोर देखिएको छ। एसियाली क्रिकेटमा यी दुई टोली चिपरिचित प्रतिद्वन्दी हुन्। अन्तर्राष्ट्रिय क्रिकेटको महत्वपूर्ण खेलमा पटक पटक भेट भइरहने यी दुई टोली बीचको खेल सधैँ नेट टू नेट रहँदै आएको छ। एसोसिएट क्रिकेटमा बलिया मानिएका यी दुई बीच अहिलेसम्म दुई एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआईमा कुल 10 खेल भएका छन्, जसमा ओमान बलियो छ। अहिलेसम्म भएको कुल 10 खेलमा ओमानले 6 खेल जित्दा नेपालले 4 खेल मात्र जितेको छ। समूह एमा बहराइनलाई 7, मलेसियालाई 6 र साउदी अरेबियालाई 5 विकेटले हराएको नेपाल अन्तिम खेलमा हङकङसँग 15 रनले हारेको थियो। तर नेट रन रेटमा माथि रहँदै नेपालले समूह विजेताका रूपमा अन्तिम 4मा स्थान बनाएको थियो। यता ओमानले समूह चरणमा 2 जीत र 2 हारको नतिजा आत्मसात गर्यो। यो प्रतियोगिताको उपाधि जितेमा नेपाल दोस्रो पटक एससीसी एसिया कपका लागि छनौट हुनेछ।
1: अब मौसम। आज देशभरको मौसम साधारणतया बदली भई धेरै स्थानमा पानी पर्ने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनीका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा मध्य प्रदेश लगायत बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ। राति भने देशका पहाड़ी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म मात्रै वर्षाको सम्भावना छ। हामी थाहा खबरको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: बाढ़ीले सम्पर्क विच्छेद भएको नुवाकोटको देवीघाटमा एक्रो ब्रिज निर्माण सम्पन्न, पृथ्वी राजमार्गको विकल्पका रूपमा चलाइएको त्रिभुवन राजपथमा पनि पहिरो,
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक पेश गर्ने कार्यसूची,
0: अपर म्याग्दी एक जलविद्युत आयोजनाको अडिट सुरुङ ब्रेक थ्रू, मुख्य सुरुङको काम पनि केही दिनभित्र सम्पन्न हुने,
1: फिलिपिन्समा डुंगामा आग लागि हुँदा 5 जनाको मृत्यु, 87 जना बेपत्ता, भारतको गुजरातमा निर्माणाधीन भवन भत्किँदा कयौं हताहत, 15 जनाको उद्धार,
0: र एसएससी प्रिमियर कप क्रिकेटमा ओमन विरूद्ध नेपालले ब्याटिङ गर्दै शीर्ष वरियताका ब्याटरको कमजोर प्रदर्शन।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं, नमस्कार।
2: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
3: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
4: सफलता अनि संघर्षका कथा,
5: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
2: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिनोतमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
6: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
10: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
9: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: कति धेरै भिड हो, मलाई यो सेतो थडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
13: ओए बहिनीलाई के गरेको हँ? त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
12: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
15: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
16: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
12: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
17: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
18: चन्द्रकूट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरूरी सूचना। चन्द्रकूट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अंक सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला। बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथकीकरण गरिबसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते, समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म, स्थान सिद्धार्थ कटेज मिलनचोक भुचुवल। थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्। एमआईएस अपरेटर पवन पोखरेल, फोन 9857-88912, फिल्ड सहायक एम बहादुर केसी, फोन 9857-88914।

0: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026-37111 र 98026-21354।
2: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
15: हाम्रा सेवाहरू
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्यो मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
17: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि
18: सम्पर्क 9857024344 9857035227 र 9857073220
19: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
20: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नी
19: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 9847077003 9847066155 र 9847016539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
21: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
22: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
21: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
23: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भनिदिउँ त नानी
21: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
24: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
25: सबै मिलाइ खुवाऊ
24: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
27: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
28: हो र होइन होला त्यस्तो त
29: सोहिता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
28: केही भएन मिस
29: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
28: हुन्छ
30: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
31: नेपाल सरकार विज्ञापन बोर्ड
27: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
21: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
27: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
21: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
27: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
28: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
0: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
31: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
30: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: Be so sensitive, come on.

0: बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: स्वास्थ्यमा बटवल
6: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
5: असल अभ्यासदेखि मितिका कुरा
6: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
5: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
7: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
5: कार्यक्रम स्वास्थ्यमा बुटवल
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
9: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
9: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
9: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
8: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
11: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
11: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
11: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
3: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौ,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
11: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
12: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
11: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री

0: धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
1: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
2: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
4: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
3: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
5: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 0174-38346, 0174-38014, 0174-38016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
6: किन झोक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
7: ए, बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसाङ्गिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
5: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अङ्क सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला। बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथ्वीकरण गरिबसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते, समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म, स्थान सिद्धार्थ कटेज मिलनचोक भुजुवल। थप जानकारी

0: लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्। एमआईएस अपरेटर पवन पोखरेल, फोन 9857-88912, फिल्ड सहायक एम बहादुर केसी, फोन 9857-88914।
1: शांति को आवाज रेडियो।

0: मर्छु म
1: हैन पुर्खे बा किन के भयो र
0: बाह्र चौरासी घुमे खैया घाम बेसी गराउन
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खे बा फेरि दौडिँदै कता हो
0: ए क्रिम यनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक
1: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562744 562744
2: हाय दैव फेरि मदर खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
3: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
4: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
3: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
5: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
6: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
7: ए जान्त जान्त
4: होइन के भयो बाबु
8: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो
4: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
6: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: भयो
10: है मेसेज आएको छैन

0: जिलो तमाकु बढ़िरामा सुविधा संपन्न हाईटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एटीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाईटेक ल्याब तिलोथमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै चटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-641 535-641
9: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
10: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
11: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
5: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
4: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
6: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
4: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
7: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
8: सबै मिलाइ खुवाऊ।
7: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
9: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
10: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
11: हेलो
12: हेलो बहिनी, सन्चै छौ?
11: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
12: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
11: अनि हुलाकमा पो जानु?
12: हो नि, हुलाकमा जाऊ न।
11: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
12: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
11: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
12: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
11: ए, सहरमा मात्र होला नि?
12: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
11: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: नमस्कार स्वयंसेविका दिदी।
15: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
16: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
15: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
14: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
15: हो त,
16: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
15: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: खै, जन्म दर्ता दिनुहोस् त।
0: जन्म दर्ता गरेको छैन नि म्याडम।
17: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
0: हो र, मलाई त थाहा नै थिएन म्याडम।
17: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेनन्?
1: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: अब सुन्नुहोस् पूरा समाचार।
15: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
10: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
15: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
15: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
10: मध्यपान र धूम्रपान सेवन नगरौं।
15: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
10: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
10: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
15: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: साउजी, गुड्का दिनु न।
2: ल, के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
1: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
18: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
19: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
18: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
19: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
18: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
19: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
18: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
19: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
18: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
20: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगु रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगुबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा।
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: आरका खांची ओबीसी सीमेंट देश को सीमेंट
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेट फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिस का लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छूट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् VPN नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट सम्पर्क प्रधान कार्यालय बुटवल नौ फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-882 र 98-470-24-870
6: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
7: ए जान्छ जान्छ
8: होइन के भयो बाबु
9: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो
8: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
1: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ

सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेशन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857073397 र 9845942914। ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: अघिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कम हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-3111 र 98-026-21-354।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
10: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
12: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
13: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन,
13: स्त्री तथा प्रसुति,
8: बाल रोग,
13: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बात रोग,
13: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
13: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
13: डिजिटल एक्सरे,
8: ईसीजी,
13: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
13: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
14: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
15: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
16: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
17: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
18: 98-570-21-835।
19: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै।
18: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
19: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
20: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
19: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
21: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
22: सबै मिलाई खुवाऊ
21: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
24: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
25: हेलो
26: हेलो बहिनी सन्चै छौ
25: हजुर सन्चै छु हजुरलाई कस्तो छ
26: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
25: अनि हुलाकमा पो जानु
26: हो नि हुलाकमा जाऊ न
25: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
26: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
25: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
26: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
25: ए सहरमा मात्र होला नि
26: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
25: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
27: नेपाल सरकार विज्ञापन बोर्ड
28: नमस्कार स्वयंसेविका दिदी
29: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
30: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
29: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
28: हो त
30: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
29: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
27: नेपाल सरकार विज्ञापन बोर्ड
31: खै जन्मदर्ता दिनुहोस् त
32: जन्मदर्ता गरेको छैन नि म्याडम
31: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
32: हो र मलाई त थाहा नै थिएन म्याडम
31: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
32: ए पहिला कसैले भनेनन्
29: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
27: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
29: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
27: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
28: नेपाल सरकार विज्ञापन बोर्ड
27: अब सुन्नुहोस् पूरा समाचार।
29: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
27: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
29: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
27: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
29: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
27: मद्यपान र धूम्रपान सेवन नगरौं।
29: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
29: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
27: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
29: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
27: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
29: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
27: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
29: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
27: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
29: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
27: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
29: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
27: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
29: सचेत बनाऊ।
27: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
29: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: स्वास्थ्यमा बटवल
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
1: असल अभ्यासदेखि नीतिका कुरा
2: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
5: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आग लागी हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाउ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाउ। चुरोट, तमाखु, चिलिम, सुल्पा नखाउ। खाएमा आगो राम्ररी निभाउ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
7: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
7: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
8: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा।
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
4: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
12: कहाँ हुनुहुने? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यति जान लागेको नि दिदी।
4: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
12: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
4: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु? दिनु पर्यो र भाइ?
12: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
4: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
13: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: मानसिक समस्याबाट बच्ने उपायहरू।
15: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
14: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
15: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
14: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
15: असल साथीहरूसँग मात्रै संगत गरौं।
14: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
15: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
14: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
18: किन झोक्राउनु भन्छ काका?
19: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
18: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
19: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
20: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-28।
21: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
22: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
23: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
24: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
2: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
5: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
6: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

No! No! No!

0: यसरी कहाँ सकिन्छ?
1: ए बुढा हेर्नुहोस् त, आज पनि रेखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
2: ए धन्त धन्त।
3: होइन के भयो बाबु?
4: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
3: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: होइन के खुसीको खबर हो दाजु?
6: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
7: हो र?
6: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-35-8-23।
7: साउथ क्यूआर भयो
8: है? ए बगनुस् त, मेसेज आएको छैन।
9: घरी एसएमएस आएन।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
3: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
3: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
7: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
10: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
11: सबै मिलाइ खुवाऊ।
10: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
13: हो, यी सबै खाने

0: कुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
1: स्वास्थ्यमा बटुवल,
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि नीतिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
5: ए ल ल, लिनुहोस् भाइ।
4: अनि दाई, कति भयो पैसा?
5: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
6: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिमा हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
7: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: शांति को आवाज रेडियो लुम्बिनी।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
4: आग लागी हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट, तमाखु, चिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
5: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
6: अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र, बिहेको केही सुसारै छैन त।
9: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
8: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
0: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम।

0: आभूषण गहना गृह
1: तिलोत्तमा 5 मडिग्राम रूपन्दे।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनु का साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नु का साथै खरिद बिक्री पनि गरिन्छ है।
3: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9874122 र 9874024870।
4: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरूरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भए परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अंक सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला। बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथकीकरण गरिबसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते। समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म। स्थान सिद्धार्थ कटेज, मिलनचोक, बुचुवल। थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्। एमआईएस अपरेटर पवन पोखरेल, फोन 9857088912, फिल्ड सहायक एम बहादुर केसी, फोन 9857088914।
5: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
6: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
7: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला।
8: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
5: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
6: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
9: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
10: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
11: आज पनि रिखे दाइजी रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
12: होइन, के भयो बाबु? ल ल नात्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
10: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: होइन, के खुसीको खबर हो दाजु?
13: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
14: हो र?
13: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क।
0: टुवल्ल फोन नम्बर 071-533-823।
15: सुशैलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इंडस्ट्रीज प्राली। तपाईले खोज्नुहुन्छ जस्तो पर्दाको पाइप सुलभ, राम्रो र सस्तो?
16: हजुर, पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ, स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इण्डस्ट्रीज प्रणालीलाई। अध्यक्ष तिल प्रसाद भट्टराई, फोन 98-570-2567 र लोकनाथ भट्टराई, फोन 98-570-3358। पूजा प्लास्टिक इण्डस्ट्रीज प्राली, तिलोत्तमा 15 मधौलिया रूपन्देही।
17: साउजी क्यूआर भए
18: ए भगनुस् त, मेसेज आएको छैन,
19: घरी एसएमएस आए न घरी।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौ।
6: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
7: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
8: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
7: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
7: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका पाँच मणिग्राम रूपन्देही।
2: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
7: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
11: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
16: हाम्रा सेवाहरू
11: जनरल फिजिसियन
16: स्त्री तथा प्रसूति
11: बाल रोग
16: छाला तथा यौन रोग
11: हार जोड्ने नसा तथा बात रोग
16: टाउको तथा मनोरोग
11: नाक कान घाँटी
16: जनरल सर्जरी
11: भिडियो एक्सरे
16: डिजिटल एक्सरे
11: ईसीजी
16: डेन्टल तथा प्याथोलोजी
11: फिजियोथेरापी
16: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
17: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
18: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
19: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
20: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
21: 98-570-21-835।
22: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
23: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दै थौ क्या
22: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
24: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
22: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
25: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
26: सबै मिलाई खुवाऊ
25: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि।
26: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
24: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
27: स्वास्थ्यमा बटवल
28: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
27: असल अभ्यासदेखि नीतिका कुरा
28: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
27: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
28: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
27: कार्यक्रम स्वास्थ्यमा बुटवल।
28: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
29: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
28: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
29: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
28: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
29: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
28: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
29: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
28: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
30: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333-493-555।
8: सीधा कुरा प्रश्न विचार
9: उज्यालो रेडियो नेटवर्क।
10: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कको चित्र लहरमा हुनुहुन्छ।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मध्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: साउजी गुटखा दिनु न।
8: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
9: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
10: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
11: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
12: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
11: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
12: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
11: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
12: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
11: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
12: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
11: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
10: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा।
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: Marga Kanti OPC Cement, Deşko Cement.
1: VPN Net, Paiko Afne Stanio ISP Bharpardo Internet Sathi. अब ढिलो इन्टरनेटलाई बाई बाई विभिन्न नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् विभिन्न नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली विभिन्न नेट सम्पर्क प्रधान कार्यालय बुटवल नौ फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
4: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
5: तिलोत्तमा 5 मडगिराम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
6: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-882 र
7: 98-72-870
8: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
1: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिभिल नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश

0: हो घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907-19 र 98-672-96-18
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुठु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
4: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौ लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौ महिलाको श्रमलाई सक्दो हौसला बढाउ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
5: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ

0: लिंगको आधारमा कुनै भेदभाव नगरौं।
1: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
2: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
3: हाम्रा सेवाहरू
2: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
3: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
2: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
3: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
2: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
4: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको।
1: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
0: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
5: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन,
5: स्त्री तथा प्रसुति,
0: बाल रोग,
5: छाला तथा यौन रोग,
0: हार जोड्ने नसा तथा बाथ रोग,
5: टाउको तथा मनोरोग,
0: नाक कान घाँटी,
5: जनरल सर्जरी,
0: भिडियो एक्सरे,
5: डिजिटल एक्सरे,
0: ईसीजी,
5: डेन्टल तथा प्याथोलोजी,
0: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
9: 9857021-835।
10: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
11: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
10: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
12: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
10: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
13: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
14: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
15: सबै मिलाइ खुवाऊ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
17: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
18: हेलो
19: हेलो बहिनी, सन्चै छौ?
18: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
19: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
18: आहा, हस् हस्, अनि हुलाकमा पो जानु?
19: हो नि, हुलाकमा जाऊ न।
18: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
19: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
18: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
19: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
18: ए, सहरमा मात्र होला नि?
19: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
18: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि? स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
15: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
20: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
15: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
15: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: खै, जन्म दर्ता दिनुहोस् त।
23: जन्म दर्ता गरेको छैन नि म्याडम।
22: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
23: हो र, मलाई त थाहा नै थिएन म्याडम।
22: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
23: पहिला कसैले भनेन?
24: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
21: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
21: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: अब सुन्नुहोस् पूरा समाचार।
15: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
21: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
15: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
21: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
15: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
21: मध्यपान र धूम्रपान सेवन नगरौं।
15: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
24: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
21: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
24: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
21: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
24: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
21: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
24: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
21: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
21: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
21: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
15: सचेत बनाऊ।
21: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणाजन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: स्वास्थ्यमा बुटवल
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
1: असल अभ्यासदेखि नीतिका कुरा
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: दिलकुमारी आज त काम गर्ने जाँगरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
5: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आग लागी हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाउ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाउ। चुरुट, तमाखु, चिलिम, सुल्पा नखाउ। खाएमा आगो राम्ररी निभाउ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
7: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
7: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
8: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा।
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
12: होइन हो श्याम, कता हिँड्यो? निकै हतारमा पो देखिन्छौ त।
13: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
12: ल तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
13: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
12: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु? दिनु पर्यो र भाइ?
13: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
12: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
14: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: मानसिक समस्याबाट बच्ने उपायहरू:
16: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
15: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
16: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
15: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
16: असल साथीहरूसँग मात्रै संगत गरौं।
15: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
16: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
15: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 0174383646, 0174383014, 0174383016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
19: किन झोक्राउनु भन्छ काका?
20: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
19: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
20: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
21: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजपुर, मोबाइल 9857021757 र 9842796228।
22: हाय दैव, फेरि मदुरा खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
23: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
14: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
22: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
0: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
2: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
3: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि सिबिन नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
5: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: No! No! No!
1: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
2: ए जान्त जान्त
3: होइन, के भयो बाबु? ल ल नात्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: होइन, के खुसीको खबर हो दाजु?
5: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
6: हो र?
7: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
6: सौजी क्युआर भयो है?
8: ए बगनुस् त, मेसेज आएको छैन।
9: घरी एसएम

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
6: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
5: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
7: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है?
8: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
7: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
9: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
7: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
10: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
11: सबै मिलाइ खुवाऊ।
10: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
13: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
14: स्वास्थ्यमा बटवल,
15: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
14: असल अभ्यासदेखि मितिका कुरा,
15: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
14: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
15: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
14: कार्यक्रम स्वास्थ्यमा बुटवल।
16: खै दाई, 2 खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
17: ए, ल ल लिनुहोस् भाइ।
16: अनि दाई, कति भयो पैसा?
17: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
18: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
19: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
4: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
5: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
6: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
7: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनु हुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अंक सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला। बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथकीकरण गरिबसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते, समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म, स्थान सिद्धार्थ कटेज मिलनचोक भुचुवल। थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्। एमआईएस अपरेटर पवन पोखरेल, फोन 98-570-88-912, फिल्ड सहायक एम बहादुर केसी, फोन 98-570-88-914।

0: हाय दैव फेरि मदुरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
1: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
2: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
1: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
3: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्
5: ए जान्त जान्त
2: होइन के भयो बाबु

0: ल ल नाच्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
1: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर
3: होइन, के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
4: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
5: लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सुशैलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली। तपाईले खोज्नुहुन्छ जस्तो पर्दाको पाइप सुलभ, राम्रो र सस्तो। हजुर, पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ, स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीज प्रहरीलाई। अध्यक्ष तिल प्रसाद भट्टराई, फोन 98570205670 र लोकनाथ भट्टराई, फोन 98573358। पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली, तिरोत्तमा 15 मधौलिया रूपन्देही।
1: सौजी क्युआर भयो
2: है? ए, भन्नुस् त, मेसेज आएको छैन।

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
3: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम रूपन्देही।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
3: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली,
9: हाम्रा सेवाहरू
3: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
3: बाल रोग,
9: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
9: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
3: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
13: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
14: 98-570-21-835।
15: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
16: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
15: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
15: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
18: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
19: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
20: सबै मिलाई खुवाऊ।
19: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
22: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
23: स्वास्थ्यमा बटवल,
24: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
23: असल अभ्यासदेखि मिटेका कुरा,
24: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
23: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
24: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
23: कार्यक्रम स्वास्थ्यमा बुटवल।
24: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
0: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
24: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
0: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
24: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
0: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
24: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
0: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
24: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

का खांची ओबीसी सीमेंट, देश को सीमेंट।

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ। बरु अझै पनि केही बिग्रेको छैन, जानुहोस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98570 21 757 र 98472 96 228।
3: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
4: ए जान्छ जान्छ।
5: होइन के भयो बाबु?
6: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
5: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: होइन के खुसीको खबर हो दाजु?
8: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
9: हो र?
8: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
10: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
11: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
12: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
10: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98026311 र 98026211354।
13: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
14: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलो स्ट्रिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
13: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क,
15: फोन नम्बर 071-531-6041 5-35-641।
4: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
15: ए दिलकुमारी आज त काम गर्ने जागरै छैन
16: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन
17: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
16: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
17: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
18: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट
19: हाम्रा सेवाहरू
18: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
19: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
18: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
19: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
18: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
20: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको
21: सम्पर्क 9857024344 9857035227 र 9857073220
22: विश्व शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी
17: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
23: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नि
17: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 9847077003 9847066155 र 9847016539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
24: खै दाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
1: ए ल ल लिनुहोस् भाइ
24: अनि दाई कति भयो पैसा
1: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
14: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
13: यति बेला दिउँसोको 3 बज्यो
25: अहिले दिउँसोको 3 बज्यो
26: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
13: राष्ट्रको शान किसान
26: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा, सबै उपयोगी वस्तुको भाव बढ़ेको गुनासो। भोटेकोशी बाढ़ीमा चीनबाट ल्याउँदै गरेका अरबौं मूल्यका सामान र गाड़ी बगे। चाडपर्वको मुखैमा संकटमा परेको व्यवसायीको गुनासो। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा। पैसा नभएकोले अस्पतालले निकालेपछि सड़कमै बच्चा जन्माउनु परेको पीड़ितको गुनासो। गएको अगस्त अहिलेसम्मकै तातो महिना घोषणा। जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी। र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री भालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभाको उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगीप्रति आक्रोश पोख्नु भएको हो। उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 निर्वाचित यादव गएको चैत 27 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको हो। यसैबीच बाढ़ी पहिरोले मुख्य राजमार्गमा क्षति पुर्याएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुनका साथै खाना पकाउने एलपी ग्यासको चरम अभाव सृजना भएको छ। मुख्य सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेको भन्दै व्यवसायीले ग्यासको मूल्य प्रति सिलिण्डर 105 रूपियाँ भन्दा बढ़ीले बढ़ाएका छन्। तर बढ़ाएको मूल्यमा पनि ग्यास पाइँदैन। आज पनि बिहानदेखि उपभोक्ताहरू ग्यास पाउने आशामा डिपो र उद्योग अगाडि सिलिण्डर लिएर लामो लाइन बस्न बाध्य भएका छन्। ग्यास अभावसँगै हरियो तरकारी र खाद्यान्न लगायतको उपभोग्य वस्तुमा समेत अस्वाभाविक मूल्य वृद्धि भएको उपभोक्ताहरूको गुनासो छ। भदौ 10 रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण चाडपर्वका लागि चीनबाट आयात गरिएका अरबौं मूल्य बराबरका मालसामान बग्दा व्यवसायीहरू गम्भीर संकटमा परेका छन्। बाढ़ीले नेपाल चीन जोड्ने रसुवा गढ़ी नाकाका साथै जनधनको ठूलो क्षति पुर्याएको छ। चीनको केरुङ पुगेर नजिकै गरेका तीज, दशैं, तिहार र छठका लागि ल्याइएका कपड़ा, विद्युतीय सामग्री र सयौं कन्टेनर बाढ़ीले बगाएको हो। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठका अनुसार नाकामा रोकिएका 250 कन्टेनर र सामान लिन गएका 250 मालवाहक गाड़ी बाढ़ीको चपेटामा परेका छन्। काठमाडौँको न्यू रोड, महाबौद्ध र रञ्जना कम्प्लेक्सका होलसेल व्यवसायीहरूले आफूहरूको उठीबास लाग्ने अवस्था आएको बताएका छन्। आफूले पनि 35 लाख रूपियाँको सामान गुमाएको राष्ट्रिय व्यापार संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठको भनाई छ। यस्तै 40 लाखदेखि 80 लाख रूपियाँसम्मको क्षति बिहोरेका व्यवसायीहरू वीरेन्द्र श्रेष्ठ, रवि खड्का, अर्जुन हुमागाई र विष्णु नेउपाने सामान नहुँदा चाडपर्वमा व्यापार नै गर्न नसकिने बताउनुहुन्छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार भन्सारमा रहेका महँगा विद्युतीय गाड़ी, मालवाहक र यात्रुवाहक गरी झण्डै 1300 गाड़ीमा क्षति पुगेको छ। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका नम्बर 14 पर्साहीकी 30 बबिता कुमारी पासवानले गएराती सड़क पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै 3200 रूपियाँ खर्च लाग्ने बतायो। तर साथमा 2000 रूपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो। पैसाको जह हुन नसकेपछि र अस्पतालका कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथापछि बिहान 4:30 सड़क पेटीकै नालामाथि बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्ड पुग्दा समेत अस्पतालका स्वास्थ्यकर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई खोजेर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावका कारण महिला सड़कमै सुत्केरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले संसदमा घटनाबारे ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई विरूद्ध महाअभियोग प्रस्तावका निवेदन परेको छ। संसद सचिवालयका अनुसार महाअभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै निवेदन परेको हो, तर त्यो कानूनी रूपमा दर्ता नभएको संसद सचिवालयले जनाएको छ। सार्वजनिक पदमा रहेका उच्च अधिकारी विरूद्ध महाअभियोगको चर्चा चलेपछि संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले केही हप्ता अघि निवेदन परेको भए पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएकाले निवेदन महाअभियोग प्रस्तावको रूपमा दर्ता हुन नसक्ने बताउनु भएको छ। गिरीका अनुसार त्यो एउटा सामान्य निवेदन मात्र हो, संसद नियमावली अनुसार प्रक्रिया पूरा नभएकाले सभा वा सचिवालय कतै पनि दर्ता भएको छैन।

0: स्टिकाउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू भोटेकोशी बाढ़ीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता छन् बाढ़ीमा परि 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन् अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना रसुवामा 775 र धादिङमा 995 जना होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् होल्डिङ सेन्टरमा खाना बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढ़ीपछिको खोज राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन् नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले विपद प्रति कार्यमा सरकारले गरिरहेको कामको समीक्षा भएको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बताउनु भएको हो बैठकले विपद व्यवस्थापन राहत उद्धार खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ एमाले संसदीय दलकी उपनेता पद्म अर्यालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन निरीक्षण थप सुझाव लिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको हो अब विदेशको खबर युरोपेली संघ ईयूको जलवायु अनुगमन सेवा कोपरनिकसले गएको अगस्तलाई विश्वभर रेकर्ड गरेको सबैभन्दा तातो महिना भएको जनाएको छ कोपरनिकसका अनुसार अगस्तमा विश्वको औसत तापक्रम 16.96 डिग्री सेल्सियस पुगेको थियो यो सन् 2023 जुलाईमा कायम भएको अघिल्लो मासिक कृतिमान भन्दा 0.01 डिग्री सेल्सियसले धेरै हो अन्तर निकै कम भएकोले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको समाचार संस्था एएफपीले जनाएको छ वैज्ञानिकहरूको अनुसार कोइला तेल र ग्यास जस्ता जीवाश्म इन्धन जलाउँदा औद्योगिक युग अघिको तुलनामा पृथ्वीको तापक्रम झण्डै 1.4 डिग्री सेल्सियसले बढ़ेको छ संयुक्त राष्ट्रसंघले जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी दिएको छ संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले जीवाश्म इन्धन प्रतिको मानवताको निर्भरताले विश्वव्यापी जलवायु संकट बढ़ाइरहेको बताउनुभयो अब खेल खबर ओमानले हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हरायो नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर 1 बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भयो अब नेपालले उपाधिका लागि पर्सि शनिबार युएईसँग खेल्नेछ आज भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 विकेटले हरायो यो उपाधि जित्ने टोली एसिया कप छनौट हुनेछ यस्तै फाइनलमा पुग्ने दुई र तेस्रो हुने टोली इमर्जी

0: टीम्स एशियाका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा, सबै उपभोग्य वस्तुको भाव बढ़ेको गुनासो। भोटेपछि बाढ़ीमा चीनबाट ल्याउँदै गरेका अरबौं मूल्यका सामान र गाड़ी बगे। चाडपर्वको मुखैमा संकटमा परेको व्यवसायीको गुनासो। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पिटीमै एक महिलाले शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा। पैसा नभएकाले अस्पतालले निकालेपछि सड़कमै बच्चा जन्माउनु परेको पीड़ितको गुनासो। भएको अगस्त महिना अहिलेसम्मकै तातो महिना घोषणा। जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी। र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा।
1: नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै।
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: कृषि मन्त्र नार्क सँग।
7: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको केएमसी अस्पतालमा मुटुदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख अवरूद्ध नशा बिना चिरफार सफलतापूर्वक खोलिएको छ। धादिङकी 22 वर्षकी विपना मगरको केएमसी अस्पतालमा अत्याधुनिक न्यूरो इन्टरभेन्सन प्रविधिबाट उपचार गरिएको हो। अस्पतालका डाक्टर अरूण पौडेलका अनुसार मगर टाकायासु आर्टेराइटिस नामक दुर्लभ रोगबाट पीड़ित हुनुहुन्थ्यो, जसका कारण उहाँको मस्तिष्कमा रगत लैजाने 3 वटै मुख्य नशा पूर्ण रूपमा बन्द भएका थिए। त्यसमाथि मस्तिष्कको नशामा रगतको डल्लो जमेर उहाँलाई मस्तिष्क घात समेत भएको थियो। चिकित्सकको टोलीले बिरामीको खुट्टाको नली रक्तनलीबाट तार र क्याथेटर छिराएर बेलुन एनजीओ प्लास्टिक तथा सेन्टिङ मार्फत मुटुबाट जाने नशा खोलेका हुन्। लगतै मेकानिकल थोम्बेक्टोमी विधिबाट मस्तिष्कमा अड्किएको रगतको डल्लो समेत निकालिएको छ। टाउको वा छाती नछिरिकन अर्ध होसमै गरेको यो जटिल उपचार नेपालमै पहिलो पटक सम्भव भएको डाक्टर पौडेलले जानकारी दिनुभयो। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले आजदेखि प्रतिध्वनि कला प्रदर्शनी शुरू गरेको छ। नवयुवा आन्दोलनका शहीद कलाकार विनोद महर्जन तथा आन्दोलनका घाइते फोटोग्राफर दिपेन्द्र ढुङ्गानाको जीवन समेटिएका तस्विर प्रदर्शनीमा राखिएका छन्। प्रतिष्ठानको चन्द्रमान सिंह मास्के ग्यालरीमा शुरू भएको प्रदर्शनी आउँदो आइतबार भदौ 28 गतेसम्म चल्नेछ। दिवंगत महर्जन कलाकार सहित मूर्तिकला, काष्ठकला, धातुकला, चित्रकला तथा परम्परागत कलामा दक्ष हुनुहुन्थ्यो। उहाँ 2070 धातुको मूर्तिको मुहार चित्रण तथा फिनिशिङ गर्ने कलाकारको रूपमा काम गर्नुभएको थियो। सुन तथा चाँदीको काममा पनि महर्जन दक्ष हुनुहुन्थ्यो। उहाँका सिपमा काठका मूर्ति तथा नक्कासी गर्ने तथा क्यानभासमा चित्र बनाउने लगायत काम पर्दछन्। भक्तपुरको श्रीविनायक मन्दिरमा यस वर्षको गणेश चतुर्थी पर्वको तयारी पूरा भएको छ र फत संचार क्लबमा आज आयोजित पत्रकार भेटघाटमा श्रीविनायक क्षेत्र प्रबन्ध समिति र श्रीविनायक युवा क्लबका प्रतिनिधिले जात्राको तयारी पूरा भएको जानकारी दिएका हुन्। गणेश चतुर्थीका अवसरमा रथ यात्रा सहित सिन्दूर जात्रा गर्ने तयारी गरिएको हो। श्रीविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले संस्कृति परम्परा आस्था र एकताको उत्सवको रूपमा गणेश चतुर्थीलाई भव्य र सभ्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। यसैबीच हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन काठमाडौँको गोकर्णेश्वर मन्दिर परिसर क्षेत्रमा लाग्ने पितृ सम्मान मेलाको तयारी पूरा भएको छ। बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थलमा गई आफ्ना बाबुका नाममा श्रद्धापूर्वक तर्पण पिण्डदान तथा श्राद्ध गरी सिधा दिने वैदिक सनातनी परम्परा छ। यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भोलि भक्तजनहरू पितृप्रति सम्मान प्रकट गर्न पुग्दैछन्। ठाउँ ओगट्न आजदेखि भक्तजनहरू मन्दिर क्षेत्रमा पुगेका छन्। उत्तर गया भनिन्द्र चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष समेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नम्बर चारका अध्यक्ष जयराम महतले जानकारी दिनुभयो। दिउँसो तीन बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रको खबर सुन्नु सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वत पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा सबै भोग्य वस्तुको भाव बढ़ेको गुनासो। काठमाडौँको पीएमसी अस्पतालमा मुटुदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख अवरूद्ध नशा बिना चिरफार सफलतापूर्वक खोलियो। नेपालमा यस्तो पहिलो सफल उपचार भएको दावी। र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा प्रतिध्वनि कला प्रदर्शनी शुरू। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुका छ बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी दिने गरौं। नमस्कार।

Pintu Santi Komungan Lumbini, Santi Kuabas, Radio Lumbini.

0: नमस्ते है नमस्ते होइन बुढेसकाल मा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए। झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
3: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा,
7: म दृष्टिविहीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
9: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
11: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
10: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
11: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
4: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
12: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मार्गा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847024870
5: किन झोक्राउनु भन्छ काका
6: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
5: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
6: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 9857021757 र 9742796228
7: हाय दैव फेरि मदिरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
8: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
9: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनु होला
10: हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
7: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
11: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
12: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
13: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश

0: बोल आउँछ यसरी कहाँ सकिन्छ
1: ए बुढा हेर्नुहोस् त आज पनि रिखेदाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
2: ए जान्छ जान्छ
3: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौँ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
6: डर लाग्नु निद्रा नलाग्नु
5: अनौठा विचार आउनु
6: निराशा बढ्नु खुशी नहुनु
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
6: छटपटी हुनु चिटचिट पसिना आउनु
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
5: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
5: नेपाल सरकार विज्ञापन हो
0: नानी खाना खाना आऊ
7: लाउ दिनुस
0: हात धोयौ
7: धोइसके बाबा
0: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
7: ढिला भइसक्यो
8: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
0: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
8: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
9: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
10: नेपाल सरकार विज्ञापनको
11: उत्सवको पर्व
12: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
11: इपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
12: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
11: फोन नम्बर 071-542-6999
13: सौजी क्युआर भए
14: भन्नुहोस् त मेसेज आएको छैन
15: घरी एस

0: ओहो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनिदेखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98672-96018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथल्याबको ठिक पछाडि। मोबाइल 98026-33111 र 98026-21354।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
10: फोन नम्बर 071-5136-641, 535-641।
11: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
12: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
13: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा
9: यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
3: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
14: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
16: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।

0: बच्चा रहले के बाद दुई वर्ष के जब तक नहीं हो जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
1: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गई और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता देते।
0: ठीक बात सुनल जाए रेडियो में लगातार बाजत बा।
2: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
0: फल फूल और साग पात बच्चा के खाना साथ साथ
1: सब मिल के खियावल जाए,
0: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
1: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जगह बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जगह बेसी देवल जाए।
0: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने।
1: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
3: नमस्ते आए नमस्ते होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफित
4: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
3: आहा यो अनि तरिका सासु ससुराको हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
3: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त।
6: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
7: सबै मिलाई खुवाऊ,
6: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
8: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
9: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
10: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
11: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: खैदाई दुई खिली चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न।
12: ए ल ल लिनुस् भाइ।
7: अनि दाइ कति भयो पैसा?
12: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
13: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
14: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
15: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
16: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
17: अनुरोध है, लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
18: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
19: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
20: सफलता अनि संघर्षका कथा,
21: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
18: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
22: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
23: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
24: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
23: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
24: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
23: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
24: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनुभयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
23: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
24: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
25: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
26: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
25: दुख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
26: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
22: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
0: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: द्वार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एकसरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5, मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-82 र 98-70-24-870।
6: पितो शान्तिको मोहन लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।
7: आमालाई नाति चाहियो,
8: छोरीलाई
9: खाइ चाहियो,
7: अनि दशरथलाई छोरो बाको गीत चाहियो।

0: ठुक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ। बरु अझै पनि केही बिग्रेको छैन, जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नानी खाना खान आऊ।
6: लाउ दिनुस।
5: हात धोयौ?
6: धोइसके बाबा।
5: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
6: ढिला भइसक्यो।
7: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
5: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
7: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
8: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: उत्सवको पर्व
11: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
10: इसिएसपी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
11: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
10: फोन नम्बर 071-542-6999।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: होइन, के खुसीको खबर हो दाजु?
12: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
13: हो र?
12: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
13: साउजी क्यूआर भयो है?
14: ए बगनुस् त, मेसेज आएको छैन।
15: घरी एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
0: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जुन तपाईँको बढिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-35-111 र 98-026-21-354।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
7: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 071-531-641 5-35-641।
9: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई भाउजू, दुवै जना थकित पनि देखिनुहुन्छ।
14: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहल जाता। अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
17: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता देता।
16: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
8: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
16: फल फूल और साग पात बच्चा के खाना साथ साथ
17: सब मिल के खियावल जाए,
16: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोस हरियर साग पात और पियर जात के फल फूल खियावेली।
17: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेची देवल जाए।
16: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
17: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
18: नमस्ते है नमस्ते, होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफी तय
19: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासू ससुर को मेसो खोज्दै छम क्या।
18: आहा, यो नि तरिका सासू ससुरा को हो त, पेट में बच्चा बसे देखि दुई वर्ष को हुन्जेल सम्म का यी हजार दिन में आमा र बच्चालाई पोषण युक्त खाना खुवाउने र सरसफाई का बारे में ध्यान पुर्याउन सके आमा र बच्चा दुबई को स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
18: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
21: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाउ,
22: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
24: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुप को साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।

0: स्वास्थ्यमा बटवल।
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र

0: कति भयो पैसा?
1: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
3: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364 60।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
6: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा

0: नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
1: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
6: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
7: सफलता अनि संघर्षका कथा,
8: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
5: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
12: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
1: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: विभिन्न नेट तपाईँको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, विभिन्न नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेट फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। बीबीएन नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, बीबीएन नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
14: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
15: देख्नु भएन, औषधि हालेको।
14: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
15: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
14: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
15: हजुर,
14: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
15: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
14: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
15: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
14: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
15: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भयो
5: है? ए बगनुस् त, मेसेज आएको छैन।

0: business app.
1: 비소 산지 공공한 룸비니 산지코 아바스 레디오 룸비니
2: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गन्हाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
4: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
5: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
6: घर, अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-33-111 र 98-026-21-354
6: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
1: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
14: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन
14: स्त्री तथा प्रसुति
9: बाल रोग
14: छाला तथा यौन रोग
9: हार जोड्ने नसा तथा बाथ रोग
14: टाउको तथा मनोरोग
9: नाक कान घाँटी
14: जनरल सर्जरी
9: भिडियो एक्सरे
14: डिजिटल एक्सरे
9: ईसीजी
14: डेन्टल तथा प्याथोलोजी
9: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
15: किशोर किशोरी युवाहरू र 15-49 वर्षसम्म समूहको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
18: 98-570-21-835।
19: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
20: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
19: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
19: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
22: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाऊ।
23: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
25: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
26: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
8: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
26: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
8: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
26: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
27: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
17: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
28: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
29: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
28: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
29: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
28: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
29: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
28: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
29: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
28: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
17: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: व्यवसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यवसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीनुको सट्टा स्वदेशमै व्यवसायिक कृषि र पशुपालन गरौं। व्यवसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मानो रोपौं, मुरी फलाउं। खेती योग्य जमिन बाँझो नछाडौं। पसिना बगाउं, समुन्नत बनाऊ। आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए, के भयो? के को हल्ला खल्ला भयो?
10: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
17: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
16: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
17: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
16: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
17: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
16: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
18: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
19: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
20: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
19: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
20: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
19: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
20: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
19: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
20: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
18: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
21: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
22: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
21: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
22: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
23: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
24: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
25: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
26: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
25: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
27: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
26: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
28: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472812882 र 9470024870।
29: किन झोक्राउनु भएछ काका?
30: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
29: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
30: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
31: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी हुने न फुट्ने, रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीतारामपुर मोबाइल 98570 21757 र 98472 98228।
0: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरूरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अंक सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला। बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथ्वीकरण गरिबसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते, समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म, स्थान सिद्धार्थ कटेज मिलनचोक भुचुवल। थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्। एमआईएस अपरेटर पवन पोखरेल, फोन 98570 88912, फिल्ड सहायक एम बहादुर केसी, फोन 98570 88914।
1: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
2: ए जान्छ जान्छ।
3: होइन के भयो बाबु?
4: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो।
3: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै कल गर्छु।
0: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
5: एपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
6: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा,
5: फोन नम्बर 0175426959।
7: सौजी क्युआर भयो
8: है? ए भन्नुहोस् त, मेसेज आएको छैन।
9: घरी एसएमएस

0: हो घर पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्।
6: प्रोप्राइटर लिल कार्की, फोन 9857723397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
6: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
8: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
7: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
8: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
6: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
9: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
13: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
4: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
3: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि? नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
14: स्वास्थ्यमा बटवल,
15: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
14: असल अभ्यासदेखि मिटेका कुरा,
15: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
14: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
15: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
14: कार्यक्रम स्वास्थ्यमा बुटवल।
16: कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
3: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
16: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
3: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
16: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
17: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही। खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
18: ए ल ल, लिनुहोस् भाइ।
17: अनि दाई, कति भयो पैसा?
18: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
19: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
17: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यस्तो त जसले लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
14: धेरै समय मोबाइल चलाएपछि क्या हो
7: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड।
15: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
16: Where do we begin?
15: With international news you can trust, BBC News.
16: Journeys into the heart of global events.
15: And voices from around the globe.
17: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
15: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
18: यसैबीच आजको मन्त्री परिषद बैठकले अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाण्डौ, भक्तपुर, ललितपुर, सप्तरी र दाङगरी पाँचवटा जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। त्यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद लम्सालाई गरेको छ। त्यस्तै बैठकले दुईजना सहसचिवलाई विशिष्ट श्रेणी सचिव पदमा बढ़ुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। मन्त्री परिषदले सहसचिव विनोद बहादुर कुँवरलाई सचिव पदमा बढ़ुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। अर्का सहसचिव उत्तर कुमार खत्रीलाई पनि सचिव पदमा बढ़ुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ।
19: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभा उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई पाता फर्काउनु पर्ने भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाण्डौका लागि ठूलो परिमाणमा ग्यास पठाएको भए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगी

0: अनुसार शाहलाई आजै मन्त्री पदमा शपथ गराउने कार्यक्रम रहेको छ।
1: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी माग्नु भएको छ। सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो। उहाँले जेएनजी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। मन्त्री गौतमको अभिव्यक्तिको संसदीय समितिदेखि सभामा समेत चर्को आलोचना भएको थियो। मन्त्री गौतमले आफू राजनैतिक व्यक्ति नभएको व्यक्ति भएकोले अभिव्यक्तिलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिँदा समस्या आएको दावी गर्नुभयो। यसैबीच प्रतिनिधि सभाबाट सन्देश प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ। विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कानूनी रिक्तता हटाउन विधेयक ल्याइएको बताउनुभयो। उहाँले अनुसन्धान गर्ने निकाय कुनै एक ठाउँको मात्र विषय नभई सबै खालका सूचना प्रधानमन्त्री समक्ष पुग्दा राम्रो हुने सरकारको धारणा रहेको पनि बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 31 गतेका लागि तोकिएको छ।
0: सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका वडा नम्बर 14 पर्साहीकी 30 वर्षकी बबिता कुमारी पासवानले गैराति सड़क पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै 3,200 रूपियाँ खर्च लाग्ने बतायो, तर साथमा 2,000 रूपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो। पैसाको जोहो हुन नसकेपछि र अस्पताल कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथापछि बिहान 4:30 बजे सड़क पेटीको नालामाथि नै बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्डमा पुग्दा समेत अस्पतालका स्वास्थ्यकर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावको कारण महिला सड़कमै सुत्केरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्ण र सांसद अंकिता ठाकुरले संसदमा घटनाबारे ध्यानकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। यस्तै घटना बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले गजेन्द्र नारायण सिंह अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको र स्पष्टीकरण समेत मागेको बताउनु भएको हो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्ने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सिंहदरबारको साटो प्रधानमन्त्रीका सल्लाहकारको घरबाट शासन चलिरहेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको निवास ज्वागलतर्फ संकेत गर्दै सरकारको शक्ति केन्द्र त्यही सीमित भएको दावी गर्नुभएको हो। सल्लाहकारहरूले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक र प्रहरी प्रमुखलाई धाकधम्की दिँदै हुकुमी शासन चलाएको समेत उहाँको आरोप छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनामा दिएकी गौरी कुमारी यादवलाई पक्राउ गर्न राति प्रहरी परिचालन गरिएको प्रसंग समेत उल्लेख गर्दै उहाँले सचिवालयको शैली देखेर आफू झस्किएको बताउनुभयो। यस्तै संविधानले ग्यारेन्टी गरेको समावेशितामाथि प्रहार भइरहेको भन्दै सांसद अमरेश कुमार सिंहले शिक्षा र स्वास्थ्य क्षेत्रका नियुक्तिमा मधेसी समुदायको उपेक्षा गरिए सरकारको पतन निश्चित रहेको समेत चेतावनी दिनुभएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाढ़ी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन

0: कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
3: हरेक मान्छेको सपना जपना र चाहना पैसा
0: पैसामा छ शक्ति पैसामा छ सहारा
3: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म
0: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
3: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
0: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
3: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
0: इतिहास गाथा र कथा गाँठका कुरा
3: गाँठका कुरा
0: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिश सप्तरीमा सड़क पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो पैसा नभएकोले अस्पतालले निकालेको पीड़ितको गुनासो मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर भोटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिको पुननिर्माण गर्न नेपाल सरकारलाई 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने देखिएको छ। राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको संयुक्त अध्ययन प्रतिवेदनले यस्तो अनुमान गरेको हो। बाढ़ीले 13 वटा जलविद्युत आयोजना 5 वटा सोलर प्लान्ट सहित दर्जनौ सड़क र पुलहरू तहस नहस बनाएको छ। भत्किएका ऊर्जा र यातायातका संरचनामा मात्रै पुरानै अवस्थामा फर्काउन झण्डै 4.5 खर्ब रूपियाँ लाग्ने अनुमान छ। त्यसैगरी भौतिक क्षतितर्फ रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनका 7,500 भन्दा बढ़ी निजी घरहरू प्रभावित भएका छन् जसमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,000 भन्दा बढ़ी घरमा क्षति पुगेको छ। यसबाहेक कृषि व्यापार विद्यालय र स्वास्थ्य संस्थाको पुननिर्माणमा थप 1.5 खर्ब रूपियाँ लाग्ने अनुमान छ। अध्ययन टोलीले पुननिर्माणलाई 2 चरणमा अघि बढ़ाउन सुझाव दिएको छ जसअनुसार आउँदो 6 महिनाभित्र तत्काल राहत र अल्पकालीन कामको लागि झण्डै 4.5 अर्ब र बाँकी 7 खर्ब 14 अर्ब रूपियाँ दीर्घकालीन पुननिर्माणको लागि खर्च गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ।
4: जलवायु परिवर्तनका कारण भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले मागेको वित्तीय सहायता उपलब्ध गराउन फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज अर्थात एफआरएलडी बोर्डले सकारात्मक प्रतिक्रिया दिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले र वातावरण मन्त्री गीता चौधरीले यही भदौ 15 गते पठाउनु भएको पत्रको जवाब दिँदै बोर्डका सह अध्यक्षहरूले नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै तत्काल सहयोगका उपाय खोज्ने प्रतिबद्धता जनाउनु भएको हो। यसका लागि नेपाल सरकारले भदौ 10 गते आएको बाढ़ीबाट भएको क्षतिको सम्पूर्ण आधिकारिक विवरण र तथ्याङ्क बोर्डलाई उपलब्ध गराउने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।
5: दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म 12,43,33,10,41 रूपियाँ मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9,14,39,98,503 रूपियाँ मौजदात छ। त्यस्तै कोषका 2 वटा बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल रकम 12,43,00,000 रूपियाँ भन्दा धेरै पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार आज मात्रै नेपालीतर्फ 17,25,69,675 रूपियाँ र अमेरिकी डलरतर्फ 2,74,062 डलर थप संकलन भएको छ। राहत कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रूपियाँ निकासा भइसकेको छ।
4: भोटेकोशी बाढ़ीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता छन्। बाढ़ीमा परि 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। होल्डिङ सेन्टरमा खान बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। यस्तै उद्धार तथा खोजको काम पनि चलिरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीको आज 16 दिन भइसकेको छ। बाढ़ीपछि रसुवासँगै नुवाकोट, धादिङ, गोर्खा लगायत जिल्लाका 15 पालिकालाई सरकारले 3 महिनाका लागि संकटग्रस्त घोषणा गर्यो। बाढ़ीबाट सबैभन्दा धेरै असर रसुवा जिल्लामा परेको छ। खोज उद्धार र राहत कार्य चलिरहेको भए पनि दुर्गम क्षेत्रबाट विपदपछि भएको क्षतिको पूर्ण तथ्याङ्क अझै आउन सकिरहेको छैन। थप जानकारी सहित साथी महेश केवाली।
6: भदौ 10 गते आएको बाढ़ीले रसुवाको उत्तर गया गाउँपालिकामा 613 परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। 12 जनाको ज्यान गएको छ, 577 जना बेपत्ता छन्। 618 घरमा पूर्ण क्षति पुगेको छ। गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य इकाई, आँखा केन्द्र र 3 विद्यालय समेत क्षतिग्रस्त बनेका छन् भने 3 पक्की र 3 झोलुङ्गे पुल बगाउँदा वडा नम्बर 1, 2 र 3 यातायात नै असम्भव भएको छ। वडा नम्बर 1 विद्युत पूर्ण रूपमा अवरूद्ध छ। 6 होल्डिङ सेन्टरमा 492 जना अस्थायी आश्रयमा छन्। सबैभन्दा ठूलो चुनौती पुनर्स्थापनाका लागि जग्गा नहुनु रहेको प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेती बताउनुहुन्छ।
7: जुन ठाउँ बस्नुभयो त्यो ठाउँ त अहिले खोला छ। एउटा त हामीसँग जग्गै छैन, यहाँ सार्वजनिक जग्गा पनि छैन। रसुवा छ, निकुञ्ज छ, कि व्यक्तिगत जग्गा छ। भएको व्यक्तिगत जग्गा नि खोलाले लगिहाल्यो। सार्वजनिक जग्गा खोजेर चाहिँ उहाँले उपलब्ध गराउन सक्ने अवस्था पनि हुन छ। अब दोस्रो विषय रह्यो उहाँहरूलाई निजी जग्गा लिनको लागि जग्गा एकदम सीमित छ। जुन 1 स्थापित हुनुभएको त्यो चाहिँ त्यो क्षेत्र भनेको सबै बगरको बायाँ बायाँ हुनुहुन्थ्यो, त्यो चाहिँ नदिनै भइहाल्यो। जुन ठाउँ पहिला हुनुहुन्थ्यो त्यो भूकम्पकै बेलामा चाहिँ बस्न योग्य नभएको भनेर त्यो थापथलो छोडिसकेको अवस्था हो। हाम्रो बाल बालिकाहरूको उचित शिक्षा दीक्षा र संरक्षणको विषय चाहिँ चुनौती छ। घर छैन, परिवार छैन, सोसाइटी छैन, पढिरहेको विद्यालय छैन, उहाँहरूको अभिभावक छैन, उहाँको साथी साथी छैन, संरक्षण गर्ने व्यक्ति, कमाएर खुवाउने व्यक्तिहरू चाहिँ अहिले भनौँ न त्यो छोराको अभाव पूर्ति गर्नु पर्यो, परिवारको अभाव पूर्ति गर्नु पर्यो, उहाँहरूको संरक्षण गर्नु पर्यो, उपचार गर्नु पर्यो, उहाँहरूको स्याहार सुसार गर्नु पर्यो। यो विषय पनि हाम्रो छ। बाल बालिकाहरू अभिभावकको रूपमा पालिकाले ग्रहण गर्ने, सबैको सहयोगमा सहकार्यमा चाहिँ तिनीहरूलाई शिक्षा दीक्षा र योग्य नागरिक बनाउने, अनि वृद्ध वृद्धहरू जो हुनुहुन्छ त्यसलाई गाउँपालिकाले यसको संरक्षक नेतृत्वमा अन्यको सहकार्यमा उहाँहरूको संरक्षण र प्रवर्धन गर्ने, जसलाई चाहिँ स्थापित गरेर लान सकिन्छ, फ्यामिली अलिअलि बाँकी छ, उहाँहरूलाई चाहिँ उचित स्थानमा उहाँहरूकै सरकारवाला पक्षहरूको संलग्नतामा उहाँहरूकै निर्णयको आधारमा उपयुक्त स्थानमा चाहिँ पुनस्थापित गर्ने हो। उपयुक्त स्थान भनेको उहाँले सम्भव हुन्छ पालिकाभित्र, नभए सम्भव हुन्छ भने जिल्लाभित्र उहाँहरूले खोजेको उहाँहरूको सामाजिक आर्थिक सबै पक्षहरूलाई समेट्न मिल्ने ठाउँमा छन्।
6: भोटेकोशी बाढ़ीको क्षति एकनाशको छैन। जिल्लाभित्रै गाउँपालिका पिच्छे र वडा पिच्छे यसको स्वरूप फरक फरक देखिएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका वडा नम्बर 2 र 5 गरी झण्डै 210 संरचना क्षतिग्रस्त भएका छन्। त्यस्तै गाउँपालिका भर 545 जना बेपत्ता छन्। व्यवस्थापन गर्नुपर्ने घरधुरीको संख्या 350 हाराहारी छ। राहतको अभाव नभए पनि तत्काल सबैभन्दा ठूलो समस्या विद्युत, संचार र सड़कको रहेको गोसाईकुण्ड गाउँपालिकाका सूचना अधिकारी अर्जुन डोटेल बताउनुहुन्छ।
8: राहत पनि धेरै जम्मा भइसकेको छ, होइन? घरधुरी निकालेर होइन कसरी व्यवस्थापन गर्ने भनेर हाम्रो अब लगभग 10 दिन भित्रमा त्यो पनि व्यवस्थापन भइसकेको छ। यातायात भनेको हवाई मार्ग मात्रै हो कि सर, बाटो टुट्यो त्यसले गर्दा चाहिँ गाह्रो भएको हो। यत्र मान्छे विस्थापित कसैको केही छैन, होइन? पुरै बगर छ, वैकल्पिक ठाउँ पनि यता त्यस्तो ठाउँै छैन, भौगोलिक अवस्था नै त्यस्तो छ कि सर। 350 घरधुरीलाई व्यवस्थापन गर्न त गाह्रो हुन्छ नि सर।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
9: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
6: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग।
3: बाढीका कारण मरेका पशु पंछी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंछीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढ़ीपछिको सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण तथा थप सुझाव दिन र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले खोज, राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गर्दै समिति गठनका लागि ध्यान आकर्षण गराएको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासन थापाले जानकारी दिनुभयो। बैठकले अहिलेसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका काम धन्यवाद दिँदै पूर्व तयारी र शुरूआती चरणमा पर्याप्त सल्लाह परामर्श एवं समन्वय नहुँदा केही कमजोरीहरू देखिएको निष्कर्ष निकालेको उहाँले बताउनुभयो।
4: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.85 अंकले घटेर 2531.55 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.19 अर्ब कारोबार भएकोमा आज 341 कम्पनीको 1.05 करोड़ कित्ता शेयर 4.09 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: पाँचथरको फागुनन्द गाउँपालिकामा कुकुरले टोकेर घरपालुवा पशु चौपाए मर्न थालेपछि ठूलो क्षति भएको छ। रेबिस संक्रमित कुकुरको टोकाईबाट गाई भैँसी मर्न थालेपछि कतिपयका गोठ रित्तिएका छन् भने आमदानीको मुख्य स्रोत नै पूर्ण रूपमा गुमेको छ। डेरीबाट ऋण लिएर गाई खरिद गरेका किसानहरू गाई मरेपछि ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन्। पशु बीमा नगरेका कारण एकै परिवारलाई 3 लाख रूपियाँसम्म घाटा भएको छ। पछिल्लो केही महिनामै पाँचथर जिल्लाभर रेबिसका कारण 38 पशु चौपाए मरिसकेका भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। विश्व भू राजनीतिमा तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढ़िरहेका बेला चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिशिएटिभ अर्थात बीआरआईलाई थप गति दिने उद्देश्यसहित हङकङमा 11 शिखर सम्मेलन शुरू भएको छ। विश्वका 70 देशका 6,000 भन्दा बढ़ी उच्च सरकारी अधिकारी, लगानीकर्ता तथा व्यावसायिक नेतृत्वकर्ताहरू सहभागी यो सम्मेलनले विभाजित विश्वलाई जोड्ने आर्थिक सुपर कनेक्टरका रूपमा हङकङलाई प्रस्तुत गरेको छ। को उद्घाटन सत्रलाई सम्बोधन गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले वर्तमान विश्वमा देखिएको भू राजनैतिक तनावका बीच बीआरआईले प्रस्ताव गरेको सम्पर्क सञ्जाल, सहकार्य र सहमति सबैभन्दा महत्वपूर्ण औजार भएको बताउनु भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। सम्मेलनमा प्रस्तुत तथ्याङ्कले बीआरआई साझेदार देशहरूसँग हङकङको आर्थिक सम्बन्ध नाटकीय रूपमा विस्तार हुँदै गएको देखाएको छ। भएको वर्ष मात्रै हङकङ र साझेदार देशहरूबीचको वस्तु व्यापार 17% बढ़ेर 323 अर्ब अमेरिकी डलर पुगेको छ। यसबाहेक साझेदार राष्ट्रहरूबाट झण्डै 1,500 कम्पनीले हङकङमा आफ्नो कार्यालय विस्तार गरिसकेका छन् भने 100 भन्दा बढ़ी कम्पनीहरू हङकङ स्टक एक्सचेन्जमा स्वीकृत भई विश्वव्यापी पूँजी संकलन गरिरहेका छन्। सम्मेलनको पहिलो दिनमै अन्तर्राष्ट्रिय वित्त व्यवस्थापन, व्यावसायिक परामर्श सेवा तथा अत्याधुनिक पूर्वाधार निर्माणसँग सम्बन्धित 32 महत्वपूर्ण समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यी सम्झौताहरूले साझेदार देशहरूबीच प्रत्यक्ष लगानी र व्यापार सहजीकरणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। ओमानलाई हराउँदै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हरायो। नेपालले दिएको 148 रनको लक्ष्य पछि आएको ओमानले 28 ओभर एक बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरीले 3-3 तथा ललित राजवंशी र रोहित कुमार पौडेलले 2-2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भएको थियो। अब नेपालले उपाधिका लागि पर्सि शनिबार यूएईसँग खेल्नेछ। आज भएको अर्को खेलमा सेमी फाइनलमा यूएईले हङकङलाई 7 विकेटले हरायो। यो उपाधि जित्ने टोली एसिया कपमा छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने 2 र 3 हुने टोली इमर्जिङ टिम्स एसियाका लागि छनौट हुनेछन्।
4: र सगरमाथा स्म्यासर्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलको फाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवडहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई 3-1 सेटमा हरायो। पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार 3 सेट जित्यो। अन्नपूर्ण लगातार 4 जितसहित 12 अंक जोड़ी तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो। सगरमाथा 5 खेलमा 7 अंकसहित 4 स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ। त्यस्तै आजको दोस्रो खेलमा कर्णाली शिवराजले मधेस वारियर्सलाई 3-1 सेटमा हराएको छ। कर्णाली 5 खेलमा 11 अंकसहित दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको छ। मधेस 5 खेलमा 4 अंकसहित 5 स्थानमा रहेर बाहिरिएको छ। त्यस्तै लीग चरणको अन्तिम खेलमा अहिले बेलुका 7 बजे काठमाडौँ रेड्स र खप्तड फाल्कन्स सुदूरपश्चिम खेल्दैछन्। काठमाडौँ 4 खेलमा 8 अंकसहित तेस्रो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत। खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा। नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिश।
4: सप्तरीमा सड़क पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो। पैसा नभएकोले अस्पतालले निकालेको पीड़ितको गुनासो। मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो।
5: भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा धेरै आवश्यक पर्ने सरकारको अनुमान। वित्तीय सहायता दिन हानि नोक्सानी कोष सकारात्मक। बाढ़ी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती।
4: हङकङमा 11 बेल्ट टेन रोड शिखर सम्मेलन शुरू। 70 देशका 6000 प्रतिनिधि सहभागी। 32 सम्झौतामा हस्ताक्षर।
5: र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा। अन्नपूर्ण स्माइकर किङ नेपाल भलिबल लीगको फाइनलमा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 0142-3888 98-0-12-35-8888
6: सीधा कुरा प्रश्न विचार
7: उज्यालो रेडियो नेटवर्क
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर

0: विपद दुर्घटना वा आपत का बेला चाहिने सहयोग का लागि 6 वटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइल मा सेभ गरी राखौ।
1: प्रहरी सहयोग चाहिँदा 100,
0: दमकल का लागि 101,
1: एम्बुलेन्स सेवा चाहिँदा 102,
0: ट्राफिक प्रहरी का लागि 103,
1: बाल बालिका खोज तलाश का लागि 104 र विपद व्यवस्थापन का लागि 1234। यी नम्बरहरू मा फोन गर्दा पैसा लाग्दैन।
0: सार्वजनिक हित का लागि उज्यालो को अनुरोध।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महिना को लागि मात्र ₹5,700। साथ ही क्यारो टीवी ऐप में पाउनुहोस् 200 भन्दा बढी HD र SD टीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक में। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुने छन्।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
0: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे BBSC एन्ड AH भेटेरिनरी डाक्टर र कृषि तर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा IOE पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPIबाट सुरु गरौं।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
3: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सीधा खुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: उज्यालो रेडियो नेटवर्कमा तपाई सुन्दै हुनुहुन्छ चित्रलहर।

0: सड़क सुरक्षा जीवन रक्षा।
1: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
0: श्री प्रदीप तथा टाटा मोटर्सको सहकार्य।

0: नेपाललाई चाहिएको छ युद्ध, टाटा युद्ध पिकअप न झुक्छ न रोकिन्छ।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841294181, वेबसाइट झुले.com.np।

0: सीधा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बेलुकीको 7 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: तपाई अहिले उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ रेडियो नेपालको बेलुका 7 बजेको समाचार।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

नमस्कार। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त। ग्यास संकट बढ्दै जाँदा मन्त्री यादवद्वारा पदबाट राजीनामा। ग्यास अभावको विरोधमा काठमाडौँमा विद्यार्थीहरूद्वारा प्रदर्शन। भोटेकोशी बाढीपछि सरकारको राहत उद्धार कार्यबारे विपक्षी दलको समीक्षा। पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न माग। आर्थिक अभावका कारण सप्तरीमा एक महिला सड़क पेटीमै बच्चा जन्माउन बाध्य। घटनाको विषयमा जानकारी दिन सरकारसँग सांसदहरूको जवाफ माग। राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी हानि तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाफ। प्रधानमन्त्री राहत कोषमा 12 अर्ब 43 करोड़ रूपियाँ मोजदात। सहकारी संघहरूलाई नयाँ बचत र ऋण कारोबारमा रोक। दशैं अघि कृष्णवीर क्षेत्रमा बाटो सुचारू गर्ने प्रयास। लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाट यातायात सेवा दिने तयारी। गुल्मीमा नक्कली चुरोट सहित एकजना पक्राउ। मंगलापुरमा प्रहरी नागरिक सुनवाई कार्यक्रम सम्पन्न। सुरक्षा व्यवस्था मजबूत बनाउन सहकार्यमा जोड। आत्महत्या रोकथाम दिवसको अवसरमा तिलोत्तमामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न। राममणी बहुमुखी क्याम्पसमा विद्यार्थीहरूका लागि व्यावहारिक लेखन सम्बन्धी प्रशिक्षण। र ओमानलाई 60 रनमा अल आउट गर्दै नेपाल एसिसी प्रिमियर कपको फाइनलमा।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री बालन शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त भए लगत्तै उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिनुभयो। यसअघि आज मात्रै गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको थियो। उहाँको राजीनामासँगै रिक्त उद्योग मन्त्री पदमा शाह नियुक्त हुनुभएको हो। नवनियुक्त मन्त्री शाह सुनसरी चारबाट निर्वाचित राष्ट्रपतिका सांसद हुनुहुन्छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभा अन्तर्गतको उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै यादवले उद्योगीप्रति आक्रोश पोख्नु भएको थियो। उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाबाट 73-4 निर्वाचित यादव गएको चैत 27 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको थियो। यसअघि 73 क्षेत्र नम्बर 2 निर्वाचित दीपक शाह श्रम मन्त्री नियुक्त भएको छोटो समयमै पदमुक्त हुनुभएकोमा 73 निर्वाचित यादव पनि बालन क्याबिनेटबाट बाहिरिनु भएको हो। यसैबीच ग्यास अभावको विरोधमा विद्यार्थीहरूले काठमाडौँको रत्नराज्य लक्ष्मी क्याम्पस अगाडिको सड़कमै दाउरामा खाना पकाएर खाएका छन्। ग्यास अभावको समस्या समाधानका लागि सरकारमाथि दबाव बढ़ाउन अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आज सड़कमै गुन्द्रुक भात पकाएर खाएका हुन्। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढ़ीपछिको खोज राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा विपद प्रतिकारमा सरकारले गरिरहेको कामको समीक्षा भएको कांग्रेस प्रमुख सचेतक बासना थापाले बताउनुभयो। बैठकले विपद व्यवस्थापन राहत उद्धार खोजी र पुनस्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानकर्षण गराउने निर्णय गरेको छ। नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन निरीक्षण थप सुझाव दिने र संसदीय रूपबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानकर्षण गराउने निर्णय भएको हो। बैठकले अहिलेसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्व तयारी र शुरूआती चरणमा पर्याप्त सल्लाह परामर्श एवं समन्वय नहुँदा केही कमी कमजोरी देखिएको निष्कर्ष निकालेको अर्यालले बताउनुभयो। राष्ट्रिय विपत्तिको घड़ीमा दलीय राजनीतिक स्वार्थ र एजेण्डाहरूलाई पूर्ण रूपमा पन्छाएर सरकारसँग हातेमालो गर्ने प्रतिपक्षी दलहरूको साझा प्रतिबद्धता रहेको उहाँको भनाई छ। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका वडा नम्बर 14 पर्सहीकी 30 वर्षीय बबिता कुमारी पासवानले गैराती सड़क पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै

अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावका कारण महिला सड़कमै सुत्केरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद खगेन्द्र कर्णले संसदमा घटनाबारे ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। नेपाललाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना अन्तर्गतको हानि तथा जोखिम सम्बोधन कोष फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेजले जवाफ पठाएको छ। 10 भदौको रसुवाबाड़ीमा जलवायु परिवर्तन कारक भएको भन्दै नेपालले आपतकालीन रकम उपलब्ध गराउन माग राखेर 15 भदौमा पत्राचार गरेको थियो। हानि तथा जोखिम सम्बोधन कोषको बोर्डलाई नेपालले पठाएको पत्रको जवाफ एक सातापछि प्राप्त भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। बोर्डले 24 भदौमा पठाएको जवाफमा नेपालले तत्काल सहयोगको अनुरोधलाई यथासम्भव छिटो सम्बोधन गर्न बोर्डसँग छलफल तथा समन्वय भइरहेको उल्लेख छ। 10 भदौमा आएको रसुवाबाड़ीका कारण 1377 जनाको ज्यान गइसकेको छ भने 5130 जना सम्पर्कविहीन छन्। 7500 घाइते छन्। बोर्डका सदस्य रिचर्ड शर्मनले कोषले नेपाललाई बढ़ीमा 20 मिलियन डलर अर्थात 93.4 करोड़ रूपियाँ उपलब्ध गराउने सम्भावना रहेको न्यूयोर्क टाइम्सले आफ्नो एक रिपोर्टमा उल्लेख गरेको छ। 10 भदौमा आएको बाढ़ीले 7 खर्बको भौतिक क्षति गरेको सरकारको प्रारम्भिक मूल्यांकन छ। यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ऱ्यापिड ड्यामेज एसेसमेन्ट हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले 12,43,33,10,041 रूपियाँ बगदाद छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आजसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9,14,39,98,503 रूपियाँ मौजदात छ। त्यस्तै कोषका 2 वटा बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कुल उपलब्ध रकम 12,43,00,00,000 रूपियाँ भन्दा धेरै पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार आज मात्रै नेपाली तर्फ 17,25,69,675 रूपियाँ र अमेरिकी डलर तर्फ 2,74,062 डलर थप संकलन भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटोकिसी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1,00,00,000 रूपियाँ निकासा भएको थियो। सहकारी विभागले सहकारी संघहरूलाई नयाँ कारोबारमा रोक लगाएको छ। विभागले संघहरूलाई नयाँ निक्षेप नलिन तथा नयाँ कर्जा नदिन निर्देशन दिएको हो। सहकारी ऐन 2074 दफा 50 उपदफा 9 व्यवस्था कार्यान्वयनका लागि बचत तथा ऋणको नयाँ कारोबार नगर्न भनिएको विभागले जनाएको छ। त्यस दफाको उपदफा 9 सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न सक्ने छैनन् भन्ने उल्लेख छ। तर बचत तथा ऋणको कारोबार गरिरहेका जिल्ला प्रदेश र केन्द्रीय स्तरका सहकारी संघहरूले एक आपसमा मिली 3 वर्षभित्र सहकारी बैंक गठन वा संचालनमा रहेको सहकारी बैंकसँग एकीकरण गर्न सक्ने व्यवस्था छ। सरकारले गत वैशाखमा ल्याएको सहकारी ऐन संशोधन अध्यादेशलाई विधेयक बनाई प्रतिनिधि सभा मार्फत असारमा स्वीकृत गरेको हो। विभागले ऐनको उक्त व्यवस्था कार्यान्वयन शुरू गर्दै संघलाई निर्देशन जारी गरेको छ। त्यसै गरी संघहरूमा हाल रहेको बचत तथा प्रवाह भएको ऋणमा जोखिम उत्पन्न नहुने गरी 3 वर्षभित्र हिसाब राफसाफ गर्ने गरी आफ्ना सदस्य संस्थाहरूको बचत फिर्ता तथा ऋण असुलीको स्पष्ट तालिका तयार गरी सार्वजनिक गर्ने विभागले निर्देशन दिएको छ। संघहरूलाई चालू आर्थिक वर्षको पुष मसान्तभित्र अनिवार्य रूपमा सम्पत्ति र दायित्व यकिन हुने गरी लेखा परीक्षण तथा साधारण सभा सम्पन्न गर्न विभागले भनेको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर क्षेत्रमा अवरूद्ध सड़क भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्यलाई तीव्र बनाएको छ। कृष्णभीरमा पहाड़ काटेर करिब 250 मिटर नयाँ ट्र्याक निर्माण गर्न 10 वटा मेसिन र 30 जना कर्मचारी खटाइएका छन्। सशस्त्र प्रहरी बल नेपालले निर्माण क्षेत्रमा फ्लड लाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक 12 देखि 14 घण्टासम्म काम भइरहेको प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूको भनाइ छ। नयाँ ट्र्याकसँगै पहिरो रोकथामका लागि माथि र तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ। यस मार्गका अन्य 5 स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फी यातायात खुलाउने काम साथै भइरहेको छ। गत भदौ 10 गते बाढ़ीका कारण कृष्णवीर क्षेत्रको सड़क कमजोर बनेको थियो। त्यसपछि फेरि भदौ 14 गते भोटेकुसीको बाढ़ीले सड़क भाँचिएपछि सोही दिन सरकारी टोलीद्वारा स्थलगत निरीक्षण गरी प्रधानमन्त्री तथा पूर्वाधार मन्त्रीबीच मर्मतबारे छलफल भएको थियो।

लुम्बिनी प्रदेश सरकारले यातायात सेवा विस्तार गर्ने उद्देश्यले घरेलू तथा साना उद्योग कार्यालयबाट समेत यातायात सम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ। यातायात सेवा सञ्चालन नभएका जिल्लामा घरेलू कार्यालयलाई यातायात सेवाको शाखाका रूपमा प्रयोग गरी सेवा दिने निर्णय कार्यान्वयनमा आउन लागेको हो। आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालयको बिहिबार राप्ती उपत्यका देउखुरीमा आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले यातायात सेवा नपुगेका जिल्लामा घरेलू कार्यालय मार्फत सेवा सञ्चालन गर्ने निर्णय चाँडै कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो। सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन यातायात सम्बन्धी अधिकार विस्तार गर्न लागेको उहाँले बताउनुभयो। गुल्मीमा नक्कली खुकुरी चिरोड सहित एकजना पक्राउ परेका छन्। रूरू क्षेत्र गाउँपालिका वडा नम्बर 4 बले टक्सार बजार क्षेत्रमा नक्कली चिरोड बिक्री वितरण भइरहेको अवस्थामा एकजना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार बले टक्सार बजार क्षेत्रमा नक्कली चिरोडको कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रेडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा खटिएको चारजनाको टोलीले चुरोट र भ्यान सहित चालकलाई पक्राउ गरेको हो। प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर 3 बस्ने 40 वर्षीय गोपाल परियारले चलाएको भ्यानबाट खुकुरी चुरोट जस्तै देखिने 140 बट्टा नक्कली चुरोट फेला परेको हो। नक्कली चुरोट भ्यान र चालक परियारलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि आन्तरिक राजस्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मंगलापुर रूपन्देहीको आयोजनामा आज नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरी स्थानीय तहका प्रतिनिधि स्थानीय समुदाय तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागी वक्ताहरूले समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न प्रहरी र नागरिक बीचको निरन्तर सहकार्य अपरिहार्य रहेको बताएका छन्। सहभागीहरूले स्थानीय स्तरमा देखिएका लागू औषध दुर्व्यसनी चोरी डकैती सवारी दुर्घटना लगायत शान्ति सुरक्षासँग सम्बन्धित समस्याहरू र प्रहरी सेवा प्रभावका विषयमा आफ्ना जिज्ञासा गुनासो र सुझावहरू राखेका थिए। कार्यक्रममा तिलोत्तमा वडा नम्बर 7 का वडा अध्यक्ष देवी प्रसाद पंगेनीले समाजमा शान्ति सुरक्षा कायम राख्न सबैको समन्वय आवश्यक रहेको बताउँदै यसमा जनप्रतिनिधिहरूको सधैँ सहकार्य रहने स्पष्ट पार्नुभयो। त्यस्तै रेडियो लुम्बिनी तथा तिलुत्तमा टेलिभिजनका अध्यक्ष अर्जुन राज उपाध्यायले प्रहरी नागरिक सहकार्यले सुरक्षा व्यवस्था बलियो बन्ने उल्लेख गर्नुभयो। इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख ज्ञानबहादुर चन्दले नागरिकका तर्फबाट आएका प्रश्न र गुनासाहरूको उत्तर दिँदै शान्ति सुरक्षा अभिवृद्धिमा प्रहरी सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। साथै सामाजिक अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि आम नागरिकको सूचना र सहयोग उत्तिकै महत्वपूर्ण हुने बताउँदै प्रहरी सेवालाई अझ बढ़ी पारदर्शी पहुँचयोग्य र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुनको सञ्चालनमा कार्यक्रम भएको थियो। किशोर किशोरीमा बढ़दो आत्महत्याको दरलाई न्यूनीकरण गर्ने उद्देश्यसहित विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर आज तिलोत्तमामा सरोकारवालाहरूबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। शिविरको आयोजनामा सम्पन्न कार्यक्रममा बालबालिकालाई मानसिक रूपमा सबल बनाउने र आत्महत्या जस्तो गम्भीर कदमबाट रोक्ने उपायहरूका विषयमा छलफल भएको थियो। कार्यक्रममा मनोपरामर्शकर्ता यशोदा बगालेले आत्महत्याको विद्यमान अवस्थाबारे जानकारी गराउँदै बालबालिकालाई यस जोखिमबाट जोगाउन अभिभावक विद्यालय र शिक्षकको भूमिका अहम हुने कुरामा जोड़ दिनुभयो। यसै गरी प्रहरी निरीक्षक कल्पना घरतीले समाजमा आत्महत्याको वर्तमान अवस्था र प्रहरी तथ्याङ्कमाथि प्रकाश पार्दै सामाजिक सचेतनाको आवश्यकता उनाउनुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड र मनोचिकित्सक डाक्टर विक्रम काफ्रेले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर समाजका हरेक तबकाले काम गर्नुपर्ने बताउनुभयो। अन्तर्क्रियामा तिलोत्तमा बुटवल उपमहानगरपालिका सिद्धार्थनगर नगरपालिकाका साथै ओम सतिया र रोहिणी गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बालबालिकालाई बेलैमा उचित मनोपरामर्श सुरक्षित वातावरण र पारिवारिक साथ दिन सके यस्ता दुखद घटनाहरू न्यूनीकरण गर्न सकिने निष्कर्ष निकालेका छन्। राममाढी बहुमुखी क्याम्पसका विद्यार्थीहरूका लागि आयोजित व्यावहारिक लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रममा प्रशिक्षक बाबुराम पाण्डेले श्रव्य दृश्य सामग्री सहित विद्यार्थीहरूलाई व्यावहारिक लेखनका विषयमा सहजीकरण गर्नुभएको थियो। प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई व्यावहारिक जीवन तथा पेशागत क्षेत्रमा आवश्यक पर्ने लेखन सिप, यसको प्रयोग र प्रभावकारी लेखनका विषयमा जानकारी समेत गराइएको थियो। विद्यार्थी परामर्श तथा रोजगार समितिका संयोजक भीमलाल घिमिरेको अध्यक्षता र लेखा प्रमुख विष्णु प्रसाद भूषालको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख तारा प्रसाद पराजुली, सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे लगायतले बोल्नु भएको थियो। प्रशिक्षण कार्यक्रममा बीबीएस तेस्रो र चौथो वर्षका विद्यार्थीहरू सहभागी भएका थिए। र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हराएको हो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर एक बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। अब नेपालले उपाधिका लागि पर्सि शनिबार युएईसँग खेल्नेछ। आजै भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 विकेटले हरायो। हङकङले दिएको 71 रनको लक्ष्य युएईले 11 ओभर एक बलमा 3 विकेट गुमाएर भेट्टायो। एसीसी प्रिमियर कपको उपाधि जित्ने टोली एसिया कपमा छनौट हुनेछ। त्यस्तै फाइनलमा पुग्ने दुई र तेस्रो हुने टोली इमर्जिङ टीम्स एसियाका लागि छनौट हुनेछन्। यही खबर सँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। ग्यास संकट बढ़दै जाँदा मन्त्री यादवद्वारा पदबाट राजीनामा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त, ग्यास अभावको विरोधमा काठमाडौँमा विद्यार्थीहरूद्वारा प्रदर्शन। भोटेकोशी बाढ़ीपछि सरकारको राहत उद्धार कार्यबारे विपक्षी दलको समीक्षा, पुनस्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न माग। आर्थिक अभावका कारण सप्तरीमा एक महिला सड़क पेटीमा बच्चा जन्माउन बाध्य, घटनाको विषयमा जानकारी दिन सरकारसँग सांसदहरूद्वारा जवाब माग। राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी हानी तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाब, प्रधानमन्त्री राहत कोषमा 12 अर्ब 43 करोड़ रूपियाँ मौजदात। सहकारी संघहरूलाई नयाँ बचत र ऋण कारोबारमा रोक, दशैं अघि कृष्णवीर क्षेत्रमा बाटो सुरक्षित सुचारू गर्ने प्रयास तीव्र। लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाट यातायात सेवा दिने तयारी, गुल्मिनमा नक्कली चुरोट सहित एकजना पक्राउ। मंगलापुरमा प्रहरी नागरिक सुनवाई कार्यक्रम सम्पन्न, सुरक्षा व्यवस्था मजबूत बनाउन सहकार्यमा जोड़, आत्महत्या रोकथाम दिवसको अवसरमा तिलोतमामा अन्तर्क्रिया कार्यक्रम। राममणी बहुमुखी क्याम्पसमा विद्यार्थीहरूका लागि व्यावहारिक लेखन सम्बन्धी प्रशिक्षण र ओमानलाई 60 रनमा अल आउट गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा। साँझ 7 बजेको हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: रमिला तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
1: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
0: किन त्यस्तो गरेको होला त?
1: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
0: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
2: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: खलाले धेरै दुःख दियो। तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन हो। जातीय विभेद के अंत्य करा जाए। जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला। कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए। छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
8: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
9: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: VPN नेट, तपाईको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पिड इन्टरनेट, अल्ट्रा फास्ट स्पिड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर। नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। बीबीएन नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट, सम्पर्क प्रधान कार्यालय बुटवल नौ, फोन 071-438-346, 071-438-014, 071-438-014 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। उद्योग मन्त्रीमा दीपक कुमार यादव नियुक्त। मन्त्री परिषदद्वारा मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति। प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत।
1: संयुक्त राष्ट्र संघको 81 औं महासभामा 2083 असोज 6 देखि 10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने।
0: प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात। रसुवा भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूको माग।
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो।
0: अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्केरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग। जुम्लामा 900 भन्दा बढ़ीलाई जन्म र मृत्यु संस्कारका लागि अनुदानको चामल वितरण।
3: 72 जनाले चाहिँ लग्नु भएको छ होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65 हजार जति ज्याला खर्च भएको छ।
0: र नेपाल एसएससी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट। ओमान सेमी फाइनलमा पराजित। अन्नपूर्ण एनभीएलको फाइनलमा
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तापक्रम वृद्धिसँगै यस्ता ठूला ठूला विपद फेरि दोहोरिन सक्ने चेतावनी दिएको छ। हिमाली क्षेत्रको तापक्रम 1.8 डिग्री सेल्सियसले बढ़नुले पनि अरू संकट निम्तने देखिएकाले यसको सामना र न्यायका लागि विश्व समुदायको ध्यानकर्षण गराउने बेला भएको छ। विश्व समुदायसँग कूटनीतिक तवरले वकालत गर्नका लागि सत्तापक्ष र विपक्षी दल एकसाथ अघि बढ़नु आवश्यक छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्र संघको 81 औं महासभामा आगामी असोज 6 देखि 10 गतेसम्म सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरिएको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएसएससीको बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो।
1: पहिलोमा संयुक्त राष्ट्र संघको 81 औं महासभामा 2083 असोज 6 देखि 10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी आईजीएससीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने, गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने, शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिम्रे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने।
5: बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा विभिन्न 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। सुनसरी 4 बाट निर्वाचित रासोपाका सांसद दीपक कुमार शाह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री बालेन शाहले उहाँलाई मन्त्रीमा सिफारिश गर्नुभएको थियो। उहाँले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहले उक्त मन्त्रालयको जिम्मा पाउनु भएको हो। यादवले हिजो संसदीय समितिमा बजारमा ग्यास अभाव हुनुको कारण ग्यास उद्योगी र सरकारी कर्मचारी दोषी रहेको आरोप लगाउनु भएको थियो। रसुवाको भट्टुकोशी बाढ़ीका कारण हालसम्म 1,377 जनाको मृत्यु भएको छ। 5,130 जना अझै बेपत्ता रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत,
6: अहिलेसम्मको 6 बजेको अपडेट चाहिँ हामीले लगभग अब वेबसाइटमा र हाम्रो फेसबुक पेजमा पनि हालिसकेका छौँ। आएको एकछिनमा यहाँले डिटेल त्यहाँबाट हेर्नु होला। मैले समरीमा भन्दाखेरि चाहिँ अहिले 1,377 स्टक्स चाहिँ फेला परेको छ। त्यसमा 5,000 भन्दा बढी चाहिँ मिसिङ हुनुहुन्छ। त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ। केही डेट जस्तो डेट बढी पहिचान नभएका डेट बढीहरू पनि हुन सक्नुहुन्छ। त्यो अब बिस्तारै पछि डिएनए टेस्टबाट पहिचान भएपछि मात्रै हामीले मिसिङमा हटाउनु पर्ने हुन्छ। आज त एउटा राम्रो अस्तिदेखि यो एक्रोप ब्रिज चाहिँ जडानको क्रममा थियो देवीघाटमा, यो नुवाकोटको आज चाहिँ जडान भएर चाहिँ सुचारू भएको छ। अब त्यहाँ यातायात चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ।
5: विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,31,52,00,000 रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरूत्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरूत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताको 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरूत्थानका लागि मात्रै 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। विपक्षी दलहरूले भने रसुवाको भोटेकोशी बाढ़ीपछिको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले तत्काल प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम प्राप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष छ। कांग्रेसकी प्रमुख सचेतक वासना थापा,
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरहे। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ कुरा भयो। र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने काम हरूको, त्यो क्षेत्रमा जुन हामीले एउटा 9 बुधे जस्तो गरेर एउटा बुदा बनाएको थियौँ, त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ र यसलाई अब अगाडिको दिनहरूमा चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
5: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले अदालतका फैसला शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले फैसला कार्यान्वयनको वर्तमान अवस्थाबारे छलफल गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। समिति सभापति समीक्षा बास्कोटा,
7: न्याय ढिलो दिनु भनेको न्याय नदिनु सर हो भन्ने मान्यतालाई आत्मसात गर्दै अदालतबाट भएका फैसलाहरूको शीघ्र तथा प्रभावकारी कार्यान्वयन मार्फत पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न साधन स्रोत अधिकार र संस्थागत क्षमता सम्पन्न गराई फैसला कार्यान्वयनको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने सम्बन्धमा विद्यमान कानून संस्थागत तथा संरचनागत व्यवस्थाको वस्तुनिष्ठ र वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने।
5: नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलिका लागि बोलाइएको छ। बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिइने नेताहरूले बताएका छन्। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव हुनुहुन्छ। साथै प्रदेश गैर भौगोलिक गरी 13 स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले शिशुलाई जन्म दिएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो अस्पतालसँग स्पष्टीकरण माग गरेको जानकारी गराउनु भएको छ। अस्पतालले भने दोषीमाथि कार्यवाही हुने जनाएको छ। जुम्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा जुम्लाका 8 स्थानीय तहका 904 जनालाई जन्म र मृत्युको समयमा दिइने 30 किलो चामल प्रदान गरेको छ। जन्मतर्फ 558 र मृत्युतर्फ 346 जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले सीआईएनलाई बताउनुभयो।
3: अहिले चाहिँ हाम्रो साउन 1 गतेदेखिबाट शुरू भयो होइन, अनि अहिलेसम्म चाहिँ अब हाम्रो चाहिँ आजसम्मको डाटा हेर्दा चाहिँ 72 जनाले चाहिँ लग्नु भएको छ होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ र 70 जना भन्दा बढी चाहिँ मान्छेहरू आउनु भएको छ अहिलेसम्मको डाटा चाहिँ। यो खास चाहिँ अब यो दाबीको कर्णाली अञ्चलको 5 जिल्लाहरूमा चाहिँ अहिले सञ्चालन छ, खास 2072 सालबाट चाहिँ सञ्चालनमा हो चाहिँ। अब अहिले चाहिँ खास यो मृत्यु हुने बित्तिकै तपाईँको चाहिँ कामकाजहरू, जन्म हुने बित्तिकै त्यो कामकाजहरूमा चाहिँ खाद्यान्नको अभाव हुने भएको कारणले गर्दा सरकारले चाहिँ यो पुलिस चाहिँ ल्याएको हो।
5: स्वास्थ्य सेवा विभागले आत्महत्या रोकथामलाई साझा जिम्मेवारीका रूपमा अगाडि बढ़ाउन सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायसँग अपील गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरिएको हो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारी,
8: यस वर्षको नारा आत्महत्या रोकथामबारे संवाद शुरू गरौं दृष्टिकोण बदलाउन रहेको छ, जसको अर्थ आत्महत्या रोकथामको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन गरेको छ। यदि तपाईलाई नैराश्यता यस सम्बन्धी सोच आएमा नजिकको विश्वासिलो पात्रलाई जानकारी दिनुहोस्। अहिले भुटेको सीमा आएको बाढ़ीले गर्दा मानिसहरूमा निराशाको भावमा बढ़न सक्छ। भरपर्दो र विश्वासिलो सेवा र सूचनाका लागि नजिकको स्वास्थ्य संस्था वा परामर्शदाता पैसा नलाग्ने नम्बर 1166 फोन गरेर सेवा र सूचना लिन सक्नुहुन्छ।
5: साझा खबरमा अब खेल खबर। नेपाल एसीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको छ। आज भएको एसीसी प्रिमियर कप सेमी फाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको हो। र अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलमा फाइनलमा प्रवेश गरेको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सगरमाथा स्मिया सर्सलाई 3-1 को सेटमा हराउँदै अन्नपूर्ण उपाधि नजिक पुगेको हो। अन्नपूर्ण 12 अंकको स्पष्ट अग्रता सहित अंक तालिकामा शीर्ष स्थानमा रह्यो। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ।
0: बाढ़ी प्रभावित बालबालिका जहाँ भए पनि विद्यालय जाने व्यवस्था गरिँदै
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन, उहाँहरूले आफूलाई पाएको पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ।
0: स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा पठन पाठनको वातावरण बनाइँदै विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि,
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापन टोलीको विदाई गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामना सहित विदाई गर्नुभएको हो। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमा एक महिलाले शिशुलाई जन्म दिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डाक्टर सतीश कुमार यादव संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 12,63,92,579 रूपियाँ मौजदात रहेको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,32,67,82,235 रूपियाँ मौजदात छ। 2 वाणिज्य बैंकमा 2,18,09,444 अमेरिकी डलर मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जानकारी दिएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलीजुली नेपाली।
16: साझा खबरमा अब मिलीजुली नेपाली। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँको विद्यालय खुल्यो कि छैन? विदुर नगरपालिका नुवाकोटले भने बाढ़ीका कारण विद्यालयमा क्षति पुगेपछि पढ़ाई हुन नसकेका बालबालिकाको पठन पाठन शुरू गर्ने तयारी गरेको छ।
9: पहुँचका हिसाबले पुरानो विद्यालयमा जान नसक्ने विद्यार्थीहरूको लागि उहाँहरू अहिले बसेको ठाउँ जहाँ नजिक छ त्यही ठाउँमा गएर पढ्न पाउने अवसरको लागि हामीले विद्यालयहरूलाई भनेका छौँ। विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाए पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ। पढ़ाईको चाहिँ निरन्तरताको लागि उहाँहरूको लागि अवसर सुनिश्चित हुन्छ। आफू पहिला पढ़िरहेको विद्यालय जहाँ छ त्यो विद्यालयको प्रवासमा सम्पर्क गर्नुहुन्छ, उहाँले पनि कोअर्डिनेसन गरिदिनुहुन्छ। यदि त्यो सम्भावना भएन भने हामी नगरपालिकासँग पनि तपाई समन्वय गर्न सक्नुहुन्छ।
16: वहाँ हुनुहुन्थ्यो विदुर नगरपालिकाका शिक्षा अधिकृत नवराज सापकोटा। रसुवा बाढ़ीमा तपाईँको पनि थुप्रै अनुभव र भोगाई पक्कै होलान्। अब एकैछिन चाहिँ व्यत्रावतीकी सीता थापा मगरको कुरा सुनौ। नुवाकोट स्वारा डाँडामा प्रभावितहरू नै मिलेर बनाएको अस्थायी आश्रय स्थलमा बस्दै आउनुभएकी सीता थापा मगर
17: सबै आफ्नै गाउँघरका आफ्नै दाजुभाइ दिदीबहिनी अब सबै मिलेर बसेका छौं। अरू बेला पनि त मिल्न पर्छ, तर यस्तो बेलामा त झन् एक अर्कासँग समन्वय गरेर मिलेर बस्ने नै सबभन्दा राम्रो हो। तसार मधार गरेर पनि के गर्ने त? अब यत्रो आफ्नो भएका 4-5 करोड सम्पत्ति त अब घुमिसक्यो भने अब के को लागि चाहिँ त्यो तसार मसार गर्ने होइन? अब गरेर नि के हुने हो र यो बेलामै नमिलेर अब एकजुट भएर नै अगाडि बढ्नुपर्छ। अब भएको कुरा सेयरिङ गर्ने हो, अब सबै कुरा घुमिसक्यो, जे आफूसँग भएको छ त्यही आफ्नो अब साथीलाई बाँड्ने हो, उसँग भएको आफूले लिने हो। हामीसँग त केही छैन, जम्मा यही एउटा यही लुगा लगाएर म खासै भागेका थिएँ। चप्पल पनि अरूकै हो, यहीँ रातमा हो, चप्पल पनि नलागिकन हामी भागेका थियौँ। जम्मा एउटा एक सेट लुगा मात्रै मेरो चाहिँ 2 बिल्डिङ थियो, एकपट्टि चाहिँ कस्मेटिक र कपडा अनि सिलाई थियो भने अर्कोपट्टि चाहिँ गार्मेन्ट थियो, सिलाइको गार्मेन्ट पसल थियो। अनि मेरो खेत 7 रोपनी थियो, 7 रोपनी खेत पनि त्यही बारीमै बगायो। हाम्रो सामानहरू पनि धेरै त्यहाँनिर डुबेको छ, अनि त्यो पनि पाउँछौँ कि भन्ने एउटा आशले पनि हो, र अर्को कुरा चाहिँ हाम्रो बाध्यता पनि हो। यहाँबाट अन्त जाने ठाउँै छैन, अनि त्यही बाध्यताले पनि हामी बसिरहेछौ।
16: नुवाकोटको टोखा छहरे सड़क खण्डमा राति यात्रा गर्न रोक लगाइएको छ। सड़क विभागको सूचना अनुसार नुवाकोटको टोखा छहरे सड़क खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको हो। अर्को सूचना नभएसम्म उक्त सड़क बन्द रहनेछ। सरकारले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सुत्केरी आमा तथा नवजात शिशु बालबालिकाको स्वास्थ्य सेवाको अनुगमन गर्न समिति गठन गरेको छ। समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, जनशक्ति, औषधि सामग्रीको उपलब्धता र स्वास्थ्य जोखिमको अनुगमन गरी आवश्यक पहल गर्ने जनाएको छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका,
18: व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
0: विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
20: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
19: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
20: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
20: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
19: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद। नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र बाढ़ीले पारेको प्रभावको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँग संवाद प्रस्तुत गर्दैछौ। विशेषत धादिङ लगायतका क्षेत्रमा बाढ़ीले पारेको प्रभाव, त्यस क्षेत्रका नागरिकको जीवन रक्षाका लागि चाल्नुपर्ने कदमका बारेमा साथी सन्तोषी रावल सांसद कडेलसँग कुराकानी गर्दै हुनुहुन्छ।
18: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 4-500 घरहरू प्रभावित छन्, घर पुरिया छन्। त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 4-500 चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरू ठाउँमा छ भने ती घर बसेका छन्। त्यस्ता
22: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन्? उहाँले
18: हरिमो पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ, अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
22: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
18: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलि दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ सेप लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
22: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
18: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ, धादिङ जिल्ला पनि म चाहिँ दक्षिण बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, धादिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ तर बर्खामा गाडी जाँदैन, अहिलेको गाडी रोकिएको स्थिति छ, तीन महिना चार महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
22: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
18: त्यही हो चाहिँ धादिङको समस्या, आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने, आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत यता आयो पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ, त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। अब हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
22: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ, अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
18: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन, अब दुईटीआईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसमा पनि प्रतिपक्षी
1: बोल्ने
18: होइन, बोल्न त तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन्, नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
22: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा कसकस आउने त तपाईँलाई हो नि त, जनताले होइन, जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी?
18: होइन, जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ, जस्तो अहिले चाहिँ अब यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ, त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ, पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ, त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ, त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै छवटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ, त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
22: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ, यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
18: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेर छ, थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन्, विद्यार्थी वारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू वारी छन्, तिनीहरूको कनेक्टिभिटी, तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ।
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। उद्योग मन्त्रीमा दीपक कुमार शाह नियुक्त हुनुभयो। मन्त्री परिषदले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भयो मन्त्री परिषद बैठकबाट। प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात रहेको जानकारी दिइएको छ। रसुवाको भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने देखिएको छ। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूले माग गरेका छन्। अदालतका फैसला शीघ्र र प्रभाव प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिले निर्देशन दिएको छ। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्केरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग गरिएको छ र नेपाल ईएससीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भयो। ओमान सेमी फाइनलमा पराजित भएको छ अनि अन्नपूर्ण एनभीएलको फाइनलमा प्रवेश गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।

0: मानव देश विकल तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरूरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अंक सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला। बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथकीकरण गरिबसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते, समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म, स्थान सिद्धार्थ कटेज मिलनचोक बुजुवल। थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्। एमआईएस अपरेटर पवन पोखरेल, फोन 98578912, फिल्ड सहायक एम बहादुर केसी, फोन 98578912।

0: हाय दैव फेरि मदिर खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अबको घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
1: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
2: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
1: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
3: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
5: फोन नम्बर 071-542-6999 549-6999
7: खुसीको खबर
8: होइन के खुसीको खबर हो दाजु
7: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
8: हो र
7: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-535-823
9: सौजी क्युआर भयो
10: ए बोक्नुहोस् त मेसेज आएको छैन
11: घरी एसएमएस आएन

0: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: Thank you.

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
3: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98 5 70 42 4 71, फोन 071562 69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम रूपन्देही।
4: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी, अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98 026 37 111 र 98 026 21 354।
7: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू
7: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
7: बाल रोग,
10: छाला तथा यौन रोग,
7: हार जोड्ने नसा तथा बात रोग,
10: टाउको तथा मनोरोग,
7: नाक कान घाँटी,
10: जनरल सर्जरी,
7: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
7: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
7: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
9: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5, मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562 8 32, मोबाइल
13: 98 5 70 21 835।
14: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
15: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
14: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
14: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
17: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाई खुवाऊ।
18: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
4: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
8: स्वास्थ्यमा बुटवल,
12: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
13: असल अभ्यास देखि निकेका कुरा
2: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
13: बुटवल उपमहानगरपालिका संघको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
13: कार्यक्रम स्वास्थ्यमा बुटवल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
19: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
19: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
19: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
19: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
20: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: स्वास्थ्य घर वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लो
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भनेर छ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु हजारो छ, टच बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: अँ है, बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त यता। यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
0: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
0: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
0: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
15: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
15: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
15: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
16: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
7: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
8: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स
8: अरे, हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
10: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्ते डाक्टर सर।
13: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाउँ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
13: देख्नु भएन, औषधि हालेको।
14: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
13: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
14: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
13: हजुर,
14: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
13: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
14: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
13: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
14: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
13: ए, हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
15: पिसो साइन्टिफिक

0: भन्नु कुरा आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढौ है। आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
7: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
8: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा।
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
8: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
12: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
13: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
14: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
13: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
14: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
15: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
14: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो।
15: यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीको मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
14: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
15: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
14: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
16: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
17: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
16: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
17: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
18: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
19: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
20: VPN नेट तपाईँको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। विभिन्न नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। विभिन्न नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, विभिन्न नेट, सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
21: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
22: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
21: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
17: तिलोत्तमा 5, मडगिराम, रूपन्देही।
22: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
23: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
24: किन झोक्राउनु भन्छ काका?
25: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
24: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
25: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
26: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसाङ्गिने न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3, सीताराजपुर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
20: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरूरी सूचना। चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ। नवीकरणका लागि 13 अंक सहितको लाभग्राही परिचय पत्र, 2 प्रति पासपोर्ट साइजको फोटो, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला। बालबालिका, विधवा महिला, सम्बन्ध विच्छेद गरेका महिला, न्यायिक पृथकीकरण गरिबसेका महिला, अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ। मिति यही भदौ 25 र 26 गते, समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म, स्थान सिद्धार्थ कटेज, मिलनचोक, भुजुवल। थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस्।
0: एमआईएस अपरेटर पवन पोखरेल, फोन 9857088912, फिल्ड सहायक एम बहादुर केसी, फोन 9857088914।
1: होइन पुर्खे बा, किन के भयो र?
2: बाह्र चौरास घुमे एक गरेर
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
2: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
1: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ मणिग्राम रूपन्देही, फोन 071-562-744 562-745।
3: साउजी क्यूआर भयो है?
4: ए भन्नुहोस् त, मेसेज आएको छैन।
5: घरी एसएमएस

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-33-111 र 98-026-21-354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 071-531-641 531-641।
7: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दिटो मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
10: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
9: ओमिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
14: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
9: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
15: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
17: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ।
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
20: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
21: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
22: हो र, होइन होला त्यस्तो त।
23: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
22: केही भएन मिस,
23: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
22: हुन्छ मिस।
24: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
26: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
27: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
26: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
27: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
26: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
27: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
28: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
25: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
0: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
27: तीन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
27: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
27: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
1: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
2: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
25: नेपाल सरकार विज्ञापन बोर्ड
3: स्वास्थ्यमा बटवल
4: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
3: असल अभ्यासदेखि मितिका कुरा
4: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
3: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल
5: Pito Sanji Komuan Lumbini.

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि।

0: सुख शांति र समृद्धि का लागि जीवन विज्ञान जीवन जीवने कला आध्यात्मलाई जोड़ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुति का साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्ज मा
1: वानप्रस्थ आश्रम र वैराग्य फरक फरक हुन् वा एउटै हो? वानप्रस्थमा वानप्रस्थीको नाममा स्त्री सम्पत्ति राख्नु हुन्छ कि हुँदैन? के गृहस्थाश्रमबाट नै मोक्ष सम्भव छ? यी अत्यन्तै महत्वपूर्ण प्रश्नहरू छन्। वैराग्य भनेको के हो? मेरो चेतनालाई संसारतिर जानबाट फकाउँदै रोकेर होइन, रोक्ने कुनै उपाय छैन, फकाउँदै बिस्तारै ध्यानमा अनि प्रभुतिर लगाउने विधिलाई वैराग्य भनिन्छ। मेरो रागको विषय अहिलेसम्म संसार थियो, अब म मेरो रागको विषय चाहिँ ध्यान र प्रभुलाई बनाउँछु भन्नु वैराग्य हो। रागको केन्द्र बिन्दु परिवर्तन गरिदिनु वैराग्य हो। हाम्रो भाषामा आत्मगुफातिर ध्यान फर्काउनु वैराग्य हो। आत्मगुफातिर ध्यान फर्काउनु पर्यो भने कहाँ कहाँबाट ध्यानलाई फर्काउनु पर्छ? जति क्षेत्रबाट ध्यान फर्काउनु पर्छ, चेतना फर्काउनु पर्छ, सजगता फर्काउनु पर्छ, त्यो वैराग्यको अभ्यास त हो नि। मान्छेले जीवनमा केही अहिले भएको भन्दा मूल्यवान देख्यो भने मात्रै भएको कुरा छोड्छ, यो कुरालाई कहिल्यै बिर्सिनु हुँदैन। तपाईँले घरभन्दा ठूलो कुरो उसलाई देखाउन सक्नुभयो भने घर पनि छोड्छ, जबरजस्ती कसैले पनि छोड्दैन, र ऊ भित्र आउनुपर्छ। अरू त के, मान्छेले प्राण त छोडिदिन्छ, प्राणभन्दा ठूलो कुरो भेट्यो भने। त्यसकारणले संसारले दिने भन्दा ठूलो कुरा के हो त? संसारले दिने भन्दा ठूलो र संसारले कहिल्यै पनि दिन नसक्ने कुरा ध्यान हो। संसारले तपाईँलाई ध्यान दिन सक्दैन, त्यसको खोजी बाटै वैराग्य प्रारम्भ भइहाले। त वैराग्य अत्यन्तै सकारात्मक शब्द हो, हामीले नकारात्मक बनायौं। यसको दोस्रो पाटो छ वानप्रस्थ आश्रम। चारवटा आश्रमको परिकल्पना गरियो। यी आश्रमहरू मनोवैज्ञानिक हुन् नि, भौतिक होइनन् नि। त्यो भनेको के हो म बुझाउँला। पहिलो, सबभन्दा पहिलो आश्रम चाहिँ गुरुकुल हो, जहाँ व्यक्ति गुरुसँग बसेर सिक्छ। गुरुसँग, गुरुको प्रेममा, गुरुको आत्मगुफामा बसेर सिक्न पाउनु, त्यो आश्रम गुरुकुल हो। त्यही भएर हामी जीवन विज्ञानलाई गुरुकुल भन्छौँ। यो गुरुकुल हो। यो अब गुरुकुलमा गएर सिक्यो, आफू प्रज्वलित भयो, साधना गर्यो, परमात्माको अनुभूति गर्यो, ध्यानको गहिराईमा डुब्यो, त्यसपछि अब बिस्तारै घर परिवार जमाउन, सृष्टिलाई फैलाउन तयार भयो। तर प्रारम्भ चाहिँ साधनाबाट गर्नुपर्छ, प्रारम्भ विवाहबाट हुन सक्दैन, प्रारम्भ साधनाबाट हुन्छ। त्यसकारणले गुरुकुल पहिलो आश्रम हो। यदि विवाहबाट उसको दिन हामीले सुरु गराइदिने हो, कामबाट सुरु गराइदिने हो भने जीवनभर त्यही विवाह त्यही काम नै महत्वपूर्ण भन्ठान्छ। मैले मेरो जीवनमा ब्रह्मज्ञानको उपलब्धि महत्वपूर्ण हो भन्ने कहिले बुझ्दै बुझ्दैन, जसरी आज दुर्घटना भएको छ मनुष्यको जीवनमा। यत्रापिति हामी जीवनभर बाँच्छौँ, खान्छौँ, पिउँछौँ, मर्छौँ, ब्रह्मज्ञान चाहिँ खोइ त के गर्नु? यो जीवन जहाँ त्यो आनन्दको अनुभूति छैन। त्यही भएर जीवनको प्रारम्भ चाहिँ गुरुकुलमा गर। अहिलेका विद्यालय गुरुकुल होइनन्। वानप्रस्थ के हो त? गुरुकुल पछि गृहस्थाश्रम हुन्छ। करिब करिब परिकल्पना हो 25-25 वर्षका यिनीहरू हुन् भने, 100 वर्षको आयु हो भने 25 वर्षको गुरुकुलको बसाई अथवा सिक्ने, अर्को 25 वर्ष घर गृहस्थी गर्ने, वानप्रस्थ भनेको चाहिँ के हो भने बस्न चाहिँ म घरमै बस्छु तर मन चाहिँ जंगलतिर फर्कियो। वानप्रस्थ वास्तवमा वैराग्यको प्रयोग हो। मेरो मन चाहिँ घरमा छैन, शरीर चाहिँ घरमा छ, मेरो मन चाहिँ अब वनतिर यानी अरण्य यानी भित्रको आत्मगुफातिर ध्यानतिर मेरो मन फर्कियो। तपाईँ जतिसुकै जंगलमा गएर बस्नुहोस् घरै सम्झिनुभयो भने केही पनि अर्थ छैन, यी सबै मनका कुरा हुन्। तपाईँ संसार

असली मन हो। अनि वानप्रस्थ आश्रममा चाहिँ बिस्तारै बिस्तारै आफूलाई तालिम त्यतिखेर लोभ बढाउनु पाइन्न, अब लोभ कम गर्दै लैजाने हो। बुढेसकाल भइन्जेल पनि लोभ नै बचिराख्यो भने नजन्मेकै राम्रो थियो त, त्यति पनि तालिम जीवनमा आएन। जबकि हामीले आम मान्छेलाई हेऱ्यौँ भने बुढेसकालमा लोभ बढ्छ, झन् बढी लोभी हुँदै जान्छ मान्छे। अब छोराछोरीहरू अरबौं पति भए होला, उसले चाहिँ एउटा कोठामा त्यो बत्ती नबलेकोमा नि नबलेको भए पनि हुन्थ्यो, त्यही बत्ती किन बल्यो भनेर चिन्ता गरेर बसिरह भेट्नुहुन्छ। भनेको लोभले छोडेन, अब जुनको कुनै अब अर्थ नै छैन त्यो। अब छोराछोरीले अरूहरूले जिम्मा लिए सकियो त, आफू त ध्यानमा भगवत भजनमा डुब्नुपर्ने हो नि, तर लोभले ठाउँ छोडेन। त वानप्रस्थ के हो भने म मेरो लोभलाई छोड्दै जान्छु, लोभ नछोडिकन आत्मगुफामा ध्यान चाहिँ कसरी लाग्छ, त्यो वानप्रस्थको प्रयोग हो। त्यसपछि अर्को वानप्रस्थ करिब करिब 50-75 वर्षको उमेर, त्यसपछि सन्यासको उमेर। सन्यास के हो त भन्दा, अब म उसैसँग ईश्वरसँग रहेँ, अब ठाउँ होइन यो। अब चाहिँ म वानप्रस्थमा त म आधा आधा थिएँ। वानप्रस्थीले घर परिवार पनि चलाउँछ, बच्चा बच्चीलाई पनि सिकाउँछ, तर आफ्नो मन चाहिँ ईश्वरमा लगाउँछ। अब सन्यासीले त मन ईश्वरमा लगाउने कुरा पनि आएन, अब किनभने उसको सबै कुरो त्यही हो, अब ईश्वर बाहेक केही पनि हुँदैन, ऊ सन्यास्त भयो। वानप्रस्थीको नाममा स्त्री सम्पत्ति राख्नुहुन्छ कि हुँदैन, जति पनि हुन्छ सम्पत्तिले तपाईँलाई कहिल्यै पनि बिगार्दैन, सम्पत्ति प्रतिको पकडले बिगार्ने हो, त्यो लोभले त्यो लालचले र आसक्तिले बिगार्ने हो, सम्पत्तिको त कुरै होइन। यो सम्पत्ति ब्रह्माण्डको सम्पत्ति कसैको पनि होइन, भगवानको बाहेक। सम्पत्तिको त समस्या नै होइन, परिवारको समस्या होइन, समस्या त मभित्र भएको लोभको हो, आसक्तिको हो। त्यसकारणले सनै सनै आसक्ति छोड्नु, वानप्रस्थाश्रममा प्रवेश गर्नु हो, र आसक्ति पूर्ण रूपेण छोडिदिनु, त्यो सन्यस्त जीवन हो। आसक्ति कतिखेर छोडिन्छ, संसारले दिन सक्ने कुराभन्दा ठूलो कुरो पायो भने बल्ल छोड्न सकिन्छ, त्योभन्दा पहिले कसैले पनि छोड्दैन। संसारले दिन सक्ने भन्दा ठूलो कुरा के हो, त्यो सच्चिदानन्द संसारले कहिले पनि दिन सक्दैन, ध्यान कहिले पनि दिन सक्दैन। त्यसकारण ध्यानको गहिराईमा जानुस्, तपाईँको चेतना आफै सन्यस्त हुन्छ। बाहिर तपाईँले लुगा फेर्नुपर्छ भन्ने जरुरी पनि छैन,

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने रहने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: भएका महिलाका अधिकारका कुरा
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
12: सफलता अनि संघर्षका कथा
13: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
10: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा
14: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8:00

0: आईबीएन नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई बीबीएन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय भुटुवल 9 फोन 071-438-346 071-438-014 071-438-014 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870
6: किन झोक्राउनु भन्छ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी हुने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज पुर मोबाइल 98-570-21-757 र 98-472-98-228
0: चन्द्रकोट गाउँपालिका गुल्मीको सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन सम्बन्धी अत्यन्तै जरूरी सूचना चन्द्रकोट गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्बन्धित सम्पूर्ण लाभग्राहीहरूले स्वयं उपस्थित भई परिचय पत्र नवीकरण गराई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ नवीकरणका लागि 13 अंक सहितको लाभग्राही परिचय पत्र 2 प्रति पासपोर्ट साइजको फोटो राष्ट्रिय परिचय पत्र नम्बर नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुहोला बालबालिका विधवा महिला सम्बन्ध विच्छेद गरेका महिला न्यायिक पृथकीकरण गरिबसेका महिला अविवाहित महिला तथा अपाङ्गता भएका लाभग्राहीहरूको हकमा सम्बन्धित प्रमाणपत्र तथा सिफारिसका प्रतिलिपिहरू समेत साथमा ल्याउनु पर्नेछ मिति यही भदौ 25 र 26 गते समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म स्थान सिद्धार्थ कटेज मिलन चोक भुटुवल थप जानकारीका लागि चन्द्रकोट गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइमा सम्पर्क गर्नुहोस् एमआईएस अपरेटर पवन पोखरेल फोन 98-570-88-912 फिल्ड सहायक एम बहादुर केसी फोन 98-570-88-914
9: होइन
10: पुर्खे बा किन के भयो र
9: बाह्र चौरा घुमे मणिग्रामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
10: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
11: होइन रे पुर्खेबा, फेरि दौडिँदै कता हो?
12: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक।
10: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
13: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
14: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
15: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
16: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
17: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
18: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
19: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
20: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षकहरू एकपटक। आज पितृ औंसी अर्थात बुबाको मुख हेर्ने दिन, घर घरमा आफ्ना बुबाको मुख हेर्ने कार्यक्रम गरी